0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 29 गते शुक्रबार, जुन 12 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि, विश्व बाल श्रम विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
1: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने।
0: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्य दल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह, द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित, विश्वकप फुटबलमा दुई खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले पारा को सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मस्यौदा लेखनको काम शुरू भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति

0: डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुविधिका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद बीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बा को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यान आकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनु पर्नेमा पनि जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपियाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
2: स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालय बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्न हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना।
1: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
0: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी दुई वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोध पछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बधुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
1: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17 लाख नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो गाडी प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै कितानी जाहेरी दिनुभएको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति।
3: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, टिचिङ हस्पिटलले लिँदैन।
1: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलालीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो। यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: बंगालको खाडी हुँदै यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जाने देखियो। किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले चाहिँ पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्न सकिन्छ।
0: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो।
1: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ। श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समजकत्वमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्। गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाईले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी चिचोलेर टेको स्थित शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक 4 मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फकिनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको एक वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मध्य प्रदेशको खबर छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़ेको छ। बिहिबार बसेको प्रदेश सभा बैठकमा तीन नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवासीय चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्री पन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
0: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्ध विराम भए ता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अप्नाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो र द्वन्द्व र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वतः विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्दैछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक तीन राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदनित पूर्व काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
1: बुझाई कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला संचालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौं।
10: SSP योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल, गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 ज मा यता डिजिटल एभिडेन्स भन्ने त आयो, 2 ङ मा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक

0: डीएनएको अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
1: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
2: यसमा जुन सञ्चालक समिति भनेर जुन कोड जोडिनु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा द्वितीय व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन्नु थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
1: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध छ।
3: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु, तर पनि छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ। जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
4: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने। डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ। हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
1: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ।
5: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ। आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा दसचोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, छानबिन गर्ने विज्ञले राखिदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है, जो त्यति चाहिँ मेरो भनाइरह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू
6: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस्, र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने,
1: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने,
7: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्रचार,
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनैतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह,
7: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका अमेरिका 2-0 ले पराजित विश्वकप फुटबलमा आज दुई खेल हुने

0: क्यानाडा पहिलो जीतको खोजीमा अमेरिकाले पाराग्वेको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले, जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ। बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा खबर पनि आइराखेका छन्। भलै उहाँले दुई रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ। एउटा बद्ध कोठा देखाइएको छ, कोठाभित्र सोफा छ। सोफामा अर्थमन्त्री वागले जस्ता देखिने व्यक्ति अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्साउँदै केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, के खेलेको यसले, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो।
0: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार। कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
2: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नुभएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौ। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरी गरेको उल्लेख गर्नुभएको छ।
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन. नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन.
4: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली.
5: ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो. दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या. तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि. आवश्यकता आवश्यकता छ, त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन. हजारौं कानून व्यवसायहरू यसमा छ, बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौँ भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ.
6: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री. फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ. अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन. त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो. किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं. विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यालय कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ. अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि. प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन. उहाँहरूका भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो. केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौँ. प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन.
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ. यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ. छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द.
7: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ.
8: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता. कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ. त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ. अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ. अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन. प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ. कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आज, जबकि क्वेशन भोइस के हो त भन्दा त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ. मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ, प्राइभेसीको कुरा त मेन्टेन प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
9: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले। दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौं। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता दक्षता योग्यता भौतिक संरचना क्वालिटी म्यानेजमेन्ट आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा तालिम सालिमका कुरा पनि आउलान्। काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ, यो भने एकदम भेग हो। विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन संचालक समिति छ यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
10: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
11: यसमा जुन संचालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा बिके व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिने अब फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गर्दै पनि राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
10: सुविधा भनेको तलब हो कि अथवा
11: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन? जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन्ने थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
10: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रसीज्यूलाई म हार्दिक अनुरोध छु।
12: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु, तर पनि छैन विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आग्रह उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुनसम्म आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउँ न त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढङ्गले चलोस् भनेर। जुन
13: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरजनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
12: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भए त्यो होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेको कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भने त्यो पनि तोकौँ।
13: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
14: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्दैछ, डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, जबकि म फोरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स। भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ, यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु, के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा, त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस।
13: हेमन्त मल्लजीको थोरै कुरा सुनौ, नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के भन्थ्यो केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ, त्यसको पनि कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक उहाँ पनि अब प्रयोगशाला भयो, खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
15: पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नारकोटेसन हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो, त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ, तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
13: सञ्चालन
15: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
13: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
16: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएको छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यसो टिस्यू चिन्ने सम्बन्ध चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ। त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ, उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सस्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ। फोरेन्सिक कहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला। सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि? त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने, अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फँसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन। नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाली पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि? त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ। भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है। जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
17: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू,
18: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु। र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
17: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
18: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेज टु गो 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन। त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
19: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन किर्ती ल्याप लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएसओ र आईआईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत, नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्स भित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोल मलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ, त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
1: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646।
20: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ज
2: जानकारी दिन चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
2: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
2: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
2: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
2: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
2: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98451 75223 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज तनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलङ्गुवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 29 गते, तदनुसार ईस्वी सन् 2026 जून 21 तारिक, शक सम्वत 1948 नेपाल सम्वत 1146 अनलागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज शुक्रबार रहेको छ। अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज द्वादशी। आज द्वादशी तिथि रहेको छ 27 घडी 47 पला, नक्षत्रमा रहेको छ भरणी, नक्षत्र रहेको छ 51 घडी 55 पला, योगमा रहेको छ अति गण्ड योग रहेको छ 35 घडी 55 पला, करणमा रहेको छ कौलवाह करण रहेको छ 0 घडी 22 पला, यानि कि बिहानको 5 बजेर 18 मिनटसम्म कौलवकरण रहेको थियो भने अहिले यतिखेर तैतिलकरण प्रारम्भ भइसकेको छ, तैतिलकरण रहनेछ 55 घडी 4 पला। चन्द्रमा आज विशेष गरी मेष राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने सानो सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 49 पला रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेलाको समय रहेको छ बिहानको 10 बजेर 19 मिनट 39 सेकेन्डदेखि बिहानको 12 बजे दिउँसोको 12 बजेर 3 मिनट 41 सेकेन्डसम्म आज कालबेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6 बजेर 51 मिनट 35 सेकेन्डदेखि बिहानको 8 बजेर 35 मिनट 37 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12 बजेर 3 मिनट 41 सेकेन्डदेखि दिउँसोको 1 बजेर 47 मिनट 43 सेकेन्डसम्म शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ, नाम आउँछ लीलामणि, लीलाधर, यस्तो नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराए र आज भने बाल श्रम विरूद्धको दिवस रहेको छ। बाल श्रम विरूद्धको दिवस आजको दिनमा विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुने हरका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका भन्ने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खर्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोकिनुपर्ने परिस्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइहरूसँग असमझदारी बढ्नेछ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जुटाउनु पर्ने खालको योग भने राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम सम्पादन हुँदै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। कार्यका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू हट्दै जानेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन पनि प्रफुल्लित हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन विशेष गरी आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता भने दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगनशीलता जोखिम बढ्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नोले काम बिगार्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन परिवन्दरी अवसरसित निम्ति आउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वस्तुमा अरूले दाबी र विरोध गर्लान्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम पनि सम्पादन हुने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन समय लागे पनि काम बन्द जानेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा आमदानी बढाउन पनि सकिने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि,
1: वृश्चिक राशि उनीहरूका लागि आजको दिन मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाँदैछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चेतै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अवसरका साथै चुनौती समेत देखा पर्ने समय रहेको छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नु पर्ला। निर्णय लिन सक्दा अलमलमा परिल्या कामका लागि पछि परिनेछ। छोटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुरेन होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो संहिता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिलाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उतर्नु पर्दा सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। आफ्नै सहयोगीले समय साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतले फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनगत धन लाभ हुन सक्छ। सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन आत्तिने बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोता मित्रहरुप्रति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषय।

0: तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। अहिले विशेष रूपमा मलमास यानि कि पुरूषोत्तम महिना चलिराखेको छ अहिले यो समयमा चाहिँ। यो मलमास यानि कि पुरूषोत्तम महिनामा महिना चाहिँ विशेष गरी आज 29 गते शुक्रबार भयो, आज छोडेर 30, 31 र 1 गते, अब आजको समेत गर्ने हो भने 4 दिन छ बाँकी, नभए 3 दिन बाँकी छ, आज छोड्ने हो भने 3 दिन, किनकि यो महिना भनेको चाहिँ 31 को महिना छ अनि 1 गतेसम्म चाहिँ असारको 1 गतेसम्म चाहिँ नै पुरूषोत्तम महिना छ, त्यसपछि शुद्ध जेठ शुक्ल पक्ष लाग्नेछ। अहिले चाहिँ अधिक मासको अधिक जेष्ठ कृष्ण पक्ष छ, अहिले पुरूषोत्तमको महिनाको जेष्ठको कृष्ण पक्ष छ अहिले, यसरी कुरा बुझ्नु होला तपाईँहरूले। अब जेष्ठको फेरि शुक्ल पक्ष शुरू हुँदैछ, शुद्ध जेठ शुक्ल पक्ष। अब यो बेलामा तपाईँहरूले पूजापाठ लगाउनु भएको छैन होला, घरमा विवाहहरू व्रतबन्धहरू गर्नु भएको छैन होला, अब गर्ने बेला आउँदैछ। 1 गतेदेखि पुरूषोत्तम महिना सकिन्छ, यानि कि मलमास सकिन्छ, कसैले मलमास भन्नुहुन्छ, कसैले पुरूषोत्तम महिना भनिन्छ, है यो सकिनेवाला छ, यो पनि जानकारी मैले तपाईँलाई गराए भने हामी कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ यतिखेर, तपाईँहरूसँग हामी कुराकानी गर्नेछौ तपाईँको भूत वर्तमान अनि भविष्य, ग्रहले के भन्छ भाग्यले के भन्छ, तपाईँले गरिराख्नु भएको मेहनत गरिराख्नु भएको कामलाई निरन्तरता गर्ने अथवा रोक्ने, जुन काम गरिराख्नु भएको छ तपाईँलाई फाप्छ अथवा फाप्दैन, विवाहमा बाधा आएको छ, वैदेशिक यात्रामा बाधा आएको छ, सन्तानमा बाधा आएको छ, बाबु नानीको पढाइ लेखाइमा बाधा आइराखेको छ, दाम्पत्य जीवनमा बाधा आइराखेको छ भने सम्पर्क सहकार्य तपाईँले गर्न सक्नुहुन्छ। ज्योतिष शास्त्रले गर्न सक्ने सहयोग र सल्लाह म तपाईँलाई दिनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर दुईटा छ, एउटा एनटीसीको छ, एउटा एनसीएलको छ। एनटीसीको नम्बर हो 98451 75223, र अर्को एनसीएलको नम्बर हो 98056 75223। यो नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रुकुम जिल्लादेखि समीर केसी।
0: रुकुमबाट के केसी भन्नु, मनोज केसी?
1: सबिन केसी।
0: सबिन केसी रुकुमबाट, पूर्वी रुकुमबाट हो?
1: हजुर,
0: पूर्वी रुकुमबाट। कतिको सुन्नुहुन्छ रुकुमतिर कार्यक्रम?
1: कार्यक्रम त दैनिक सुनिन्छ गुरु, तर फोन चाहिँ कहिले कहिले हानिन्छ, कहिले लाग्छ कहिले लाग्दैन, धेरै प्रयास गरेपछि लाग्छ,
0: धेरै प्रयास गरेपछि लागिहाल्छ होइन?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
1: आफ्नै विषयमा।
0: आफ्नै विषयमा, योभन्दा पहिला पनि अरू कसैको हेर्नु भएको थियो?
1: हजुर।
0: कसको हेर्नु भएको थियो?
1: भाइको।
0: भाइको, ल अब आज तपाईँको हेर्नु कस्तो रहेछ है?
1: हजुर गुरु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2062/12/25।
0: 2062 साल चैतको
1: 12 महिना। हजुर।
0: के बार पर्दो रहेछ?
1: शुक्रबार।
0: हजुर। जन्म समय भन्नुहोस् त?
1: रातिको 10 बजे।
0: रातिको 10 बजे हो?
1: हजुर।
0: जन्म जिल्ला?
1: रुकुम।
0: रुकुम जिल्ला हो?
1: गर्ने। हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर गुरु।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको 2062 साल चैत्र शुक्ल पक्षको शुक्रबार नवमी दशमी तिथि पर्दो रहेछ। तपाईँको कर्कट राशिमा जन्म भएको छ, अश्रेषाको प्रथम चरण नाम आउँछ तपाईँको डीबाट, दिल्ली राज अथवा दिल्ली कुमार नाम आउँछ, डीबाट नाम आएको छ। तपाईँको अन्त्यनाली राक्षस गर्नुपर्छ, राशि सुन्दाखेरि राशिफल सुन्दा कर्कट राशि सुन्ने गर्नुहोला, तपाईँको राशि कर्कट हो है?
1: हजुर।
0: तपाईँलाई घातक तिथि द्वितीया सप्तमी द्वादशी हुन्छ, घातक बार नराम्रो नफाप्ने बार बुधबार हो, नम्बरमा 7 नम्बर हो, राशिमा तपाईँलाई वृष राशि राम्रो हुँदैन भन्छ।
1: हजुर।
0: ग्रह दशा भाग्य राम्रो छ, तपाईँको भाग्यशाली हुनुहुन्छ, भाग्यमानी हुनुहुन्छ, तर दुईटा कुरा कमी कमजोर भयो, एउटा तपाईँ माङ्गलिक हुनुहुन्छ, एउटा तपाईँलाई परेको छ सूर्य ग्रहणको दोष परेको छ है?
1: हजुर।
0: अब सूर्य ग्रहणको दोषको लागि आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजा गर्ने, रवि सप्तमीको दिन व्रत बस्ने तपाईँले है।

0: அது
1: சூரியக பூஜாங்கறி. ஓம் கிரிணி சூர்யாய நமஹ, ஓம் கிரிணி சூர்யாய நமஹ भन्ने तपाईले है यो चाहिँ दिनदिनै भन्ने बयान उठेर पहिलो घाम लाग्छ नि
0: हजुर
1: हो त्यो बेलामा घामलाई यसो हेरेर नमस्कार गरेर हातमुख धुनुहुन्छ, हातमुख धुनुहोस्, नुहाउनुहुन्छ झन् राम्रो, स्नान गर्नुहोस्, तर रुकुमतिर अलिक धेरै चिसो पानी हुन्छ, दिनदिन नुहाउन गाह्रो हुन्छ होला होइन
0: हजुर, धेरै चिसो छ बिहान त हजुर, चिसो छ
1: हजुर हजुर, झन् जाडो महिनामा त छोइ नसक्नुहुन्छ
0: हजुर,
1: त्यो गर्नुहोस्। तपाईँले मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, माङ्गलिक पढ्नु भएको छ आठौं माङ्गलिक, प्रेममा धोका खाने, प्रेममा असफल हुने, मनमा चिन्ता लाग्ने, यस्ता खालको ग्रहहरू छन्। मनमा रिस उठ्ने, अलि छिटो रिसाउन मन लाग्ने ग्रहहरू तपाईँको परेको छ, यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन ग्रह, ठिकै छ। समस्या जिज्ञासा
0: अब पढ्दाखेरि एसई पछि एजुकेसन म्यानेजमेन्ट र साइन्स सम्बन्धी कुन राम्रो होला गुरु?
1: एजुकेसन पनि राम्रो छ तपाईँको लागि चाहिँ, जस्तै गरी साइन्स पनि राम्रो छ तपाईँको लागि, तर तपाईँले एजुकेसन विषय लिएर पढेर पछिको टिचिङ सम्बन्धी होइन यो काममा तपाईँलाई राम्रो फाइदा हुन्छ। साइन्स विषय लिएर पढ्नुभयो भने पढाइ अधुरो हुन्छ कि भन्ने, अलिकति मन पढाइमा कम छ नि त तपाईँको, हो कि होइन?
0: हजुर,
1: त्यो भएर अब अलिक सजिलो सजिलो विषय लिएर डिग्री हासिल गर्नु, उच्च शिक्षा हासिल गर्नु तपाईँलाई फाइदै फाइदा हुन्छ। अहिले तपाईँको ग्रह चलेको छ शुक्र र सिद्धा, अहिले तपाईँलाई ग्रह राम्रो छैन, यो बेलामा निर्णय गरेका निर्णय गलत हुन सक्छन् है, यो बेला फेरि यसो चाहिँ केटीहरू जिस्कन मन लाग्ने, लभ गर्न मन लाग्ने ग्रह छ क्या तपाईँको, बुझ्नुभयो?
0: हजुर हजुर हजुर,
1: लभ पार्नु भएको पार्नु भएको होइन, केटीसँग
0: पारा छैन,
1: पारा छैन, कि परेको छुटेको हो,
0: परेको त होइन,
1: परेको छैन
0: हजुर,
1: ए तपाईँले ढाँट्नु भयो मलाई,
0: ढाँट्न
1: पाइँदैन, यहाँ त सबै देखिन्छ नि
0: तपाईँ,
1: सबै देखिन्छ तपाईँको यहाँबाट, माङ्गलिक पढ्नु भएको छ, प्रेम गर्ने, लभ गर्ने कुण्डली छ तपाईँको, अनि लभ गरिसकेपछि बिछोड हुन्छ क्या, सफल हुँदैन त्यो लभ चाहिँ, अहिले होइन अलिकति अगाडि नै लभ गर्नु भएको थियो, तपाईँले बिर्सिनु बिर्सिसक्नुभयो,
0: लभ त गरेको छैन, नफापे त होला,
1: नफापे हो तपाईँले, हुँदै हुँदैन, माघे विवाह गर्नुपर्छ तपाईँले है,
0: हजुर गुरु,
1: माघे
0: रत्न कवच केही लाउनु पर्ने छैन गुरु?
1: रत्न कवच लाउनुहुन्छ भने माङ्गलिकको लाउनुहोस्, विवाह दाम्पत्य राम्रो हुन्छ, चन्द्रमालाई विषयोग परेको छ, चाँदीको सिक्री अथवा एउटा ब्रासलेट बनाएर लगाउनुहोस् है, राम्रो हुन्छ, रिसालाई अलिक कम गर्नुहोस्, रिस अलिक छिटो उठ्यो क्या, तपाईँ झक्की स्वभावको मान्छे हो कि होइन?
0: हजुर, अनि आमा बुवासँग सम्बन्ध कस्तो हुन्छ गुरु?
1: माता पितासँगको सम्बन्ध तपाईँको राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन,
0: दाजुभाइसँग सम्बन्ध,
1: दाजुभाइसँग पनि ठिक छ, बाबासँग ग्रह अलि मिल्दैन, पितासँग अलि नमिल्ने, दिदी बहिनीसँग मिल्छ ग्रहहरू, त्यस्तो नराम्रो छैन
0: हजुर, अनि राजनीतिक क्षेत्र कस्तो होला सर गुरु?
1: राजनीतिक क्षेत्र तपाईँको ठिक ठिकै छ, त्यो धेरै नराम्रो पनि छैन, राम्रो पनि छैन, ठिक ठिकै छ, बिस्तारी गर्नुभयो भने भइहाल्छ, तपाईँले मैले भनेको कुरा मान्नु, आइतबारको दिन नुन नखानु, सूर्यलाई जल अम्खरामा पान, तामाको अम्खरामा जल चढाउनुहोस् अम्खराबाट, अनि त्यसपछि सकिन्छ दिनदिनै गर्नु, सक्नुहुन्न भने आइतबार आइतबार गर्नै पर्छ, सकिन्छ भने त दिनदिनै गर्ने हो है, अनि त्यसपछि मंगलबारको दिन व्रत बस्नु, व्रत भनेको लसुन प्याज माछा मासु चाउ चाउ होइन, यस्तो होटलमाहरू नखाने चोखो खाने त्यो काम गर्नु तपाईँले, गणेश चौथी मंगल चौथीको व्रत बस्नु, चाँदीको सिक्री बनाएर लगाउनुहोस्, एकदम मालामाल हुन्छ, फाइदै फाइदा हुन्छ, तपाईँलाई कुनै समस्या आउने वाला छैन, त्यसपछि राम्रो हुन्छ है,
0: हजुर गुरु,
1: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला,
0: हजुर,
1: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, रुकुम जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ, तपाईहरु पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईले हामीलाई फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आउन सक्नुहुन्छ। भरतपुर चितवन जिल्लामा तपाईहरु आउन सक्नुहुन्छ। हाकिम चोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ, अटोमा चढेर आउनुभयो भने पनि हुन्छ। अलिकति पैसा बेसी लाग्छ, अटोमा चाहिँ 150-200 रुपियाँ लाग्न सक्छ। म्याजिकमा चढेर आउनुभयो भने 25-30 रुपियाँमा 35 रुपियाँमा हाम्रो ठ्याक्कै अफिसमा आइपुगिन्छ। त्यो भएर हाकिम चोकबाट यस्तो भित्र छिर्नु दक्षिणतर्फ, त्यहाँ म्याजिक लागिराखेको हुन्छ, रुट नम्बर 5 लेखेको म्याजिक लाग्छ, त्यो म्याजिकमा चढेर मलाई उहाँलाई भन्नुहोला गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोला, अरू नभन्नुहोस् गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोस् हो। हेल्प पोस्टको गेटमा आउनुभयो भने तपाईँ हाम्रो ज्योतिष कार्य देखिहाल्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर नमस्ते गुरुबा।
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट अमृत गुरुङ।
1: धादिङबाट अमृत गुरुङ बोल्दै हुनुहुन्छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: धादिङ नेत्रवतीबाट गुरुबा।
1: नेत्रवतीबाट, पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
2: मैले धेरैचोटि ट्राई गरेँ, फोन लागेन, आज चाहिँ भाग्यवश लाग्यो गुरुबा।
1: आज चाहिँ लाग्यो है?
2: हजुर।
1: भनेपछि कार्यक्रम दिनदिनै सुन्नुहुन्छ?
2: दिनदिनै सुन्छु, धेरै रमाइलो लाग्छ, धेरै खुसी लाग्छ। आज चाहिँ भाग्यले लाग्यो, खुसी लाग्यो गुरुबा।
1: खुसी लाग्यो?
2: हजुर।
1: कोसिस गर्नुपर्छ, लागिहाल्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: मेरो छोराको विषयमा हेर्न लागेको गुरुबा।
1: हजुर भन्नुहोस् त, छोराको जन्ममिति कति हो?
2: 2068 साल।
1: 2068 साल
2: भदौ 10 गते।
1: भदौको 10 गते
2: शनिबार 6 बजे बिहान।
1: बिहानको 6 बजे?
2: हजुर।
1: जन्म कुन जिल्लामा हो? धादिङ हो कि अन्य कहीँ हो?
2: धादिङ नै हो सर।
1: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर।
1: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2068 साल भाद्र कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म भएको छ। कर्कट राशि आउँदो रहेछ। तिसिया नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ, होमराज नाम आउँदो रहेछ अथवा हेमराज नाम आउँछ।
2: हजुर।
1: राशि चाहिँ कर्कट राशि पर्छ है?
2: हजुर।
1: बाबुको घातकमा तिथि, नराम्रो तिथि द्वितीया सप्तमी र द्वादशी, नराम्रो बार भनेको बुधबार, नम्बरमा 7 नम्बर नराम्रो हुन्छ, राशिमा चाहिँ वृष राशि नराम्रो हुन्छ है?
2: हजुर।
1: बाबुको लागि चाहिँ ग्रह दशा भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। बाबुको उन्नति प्रगति राम्रै गर्छन्, अलिक छिट्टो रिसाउने झ्वाक्की स्वभावको छन्। अनि त्यसपछि जे काम गरे पनि असफल हुनेछ, यो चाहिँ नागदोष परेर असफल भएको हो।
2: हजुर।
1: नभए विदेशमा राम्रो सरकारी जागिर राम्रो हुनुपर्ने हो।
2: हजुर।
1: बाबुको कुण्डलीमा अलिकति पढाइमा रुचिहरू कम आउने ग्रहहरू पनि छ, यसको लागि रत्न कवच लाउनु पर्छ। रत्न कवच हामीसँग पाउँछ, यो लगाइदिनुहोस्। अहिले उल्का चलेको छ, साथीको सङ्गतमा धेरै हिँड्ने, तपाईँले भन्यो भने रिसाउने, पढ भन्यो भने रिसाउने।
2: हजुर एकदम।
1: यस्तो बानी छ, अलिकति बाबुको बानी सोच विचार त्यति राम्रो होइन, मान्छे राम्रो हो। फेरि हिम्मतवाला छ, जोसिलो छ, हिम्मतवाला छ, यो पनि गर्न सक्छु, त्यो पनि गर्न सक्छु भन्नेवाला छ, आत्मविश्वास बेसी राम्रो भएको व्यक्ति छ। तर अहिलेलाई ग्रह राम्रो छैन, नागदोष परेको छ, उल्का भन्ने ग्रह छ बाबुको लागि चाहिँ नि। अब यसको लागि विशेष ख्याल गरौँ, खानपिनमा विशेष ख्याल गर्नुहोस्। साथीको सङ्गत लाग्दै गयो भने यसो चाहिँ चुरोटहरू खाने होइन, कुड्काहरू खाने, सुपारीहरू खाने हो, यस्तो खालको साथीको सङ्गत लाग्न सक्छ। अलिकति सावधान तपाईँले गराउनुपर्छ। अरू त्यस्तो नराम्रो छैन, ठिक छ। रत्न कवच बाबुलाई ठिक्क आवश्यक छ, रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो हुन्छ, बानी राम्रो हुन्छ, रिसलाई कम हुन्छ, कन्ट्रोलमा लिएर आउँछ, सबै ठिक छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
2: मेरो समस्या भनेको मैले अब भन्नु भन्दा हजुरले नै पहिला खुलाइदिनु भयो, धेरै खुसी लाग्यो गुरु बाबु पढाइमा एकदम कम रुचि, हामीबाट अलिक टाढा हुन खोज्ने, अनि बाबु मम्मी देखेपछि टाढा हुन खोज्ने भनेको अब त्यही त हो नि, अलि नमान्ने, अब पढाइमा कम रुचि, त्यही भएर नै मैले धेरै बेर ट्राई गरेँ, आज लाग्यो खुसी लाग्यो गुरु बा।
1: अब यसको लागि चाहिँ रत्न कवच लगाइदिनु पर्छ।
2: हजुर हजुर,
1: तपाईँले रत्न कवच लगाए चाहिँ 10 बजेपछि यही नम्बरमा फोन गरेर तपाईँले चाहिँ अर्डर गर्न सक्नुहुन्छ, अथवा व्हाट्सएपमा अथवा मेसेन्जर पनि मेसेज गर्न सक्नुहुन्छ।
2: हजुर हजुर,
1: गर्नु तपाईँले यति गरिसकेपछि छोराको लागि राम्रो हुन्छ, समस्याहरू बाधाहरू आउँदैन। अलिकति यो बेलामा ठ्याक्क बेला भएको छ, अलिकति एक डेढ वर्ष त ढिलो भएको हो। तपाईँको बाबु पहिला त यस्तो थिएन, शान्त स्वभावको थियो होइन?
2: एकदम गुरु भाइ, एकदम।
1: अहिले ग्रहले अघि अलिकति बिगार्न खोजेको छ, बिगार्नु भन्दा पहिला नै रत्न कवच लगाएर सुरक्षित बनाएर राख्नुहोस्, राम्रो हुन्छ, फाइदा हुन्छ, समस्या आउँदैन है।
2: धेरै खुसी लाग्यो गुरु भाइ, धेरै धेरै धन्यवाद। त्यसको लागि कसरी के गर्नुपर्ने एकचोटि फेरि भनिदिनु।
1: 10 बजेपछि फोन गर्नुहोस् यही नम्बरमा।
2: हजुर,
1: अनि त्यसपछि म तपाईँलाई रत्न कवच गरेर अर्डर लेखिदिन्छु, बनाइदिन्छु, पठाइदिन्छु, त्यहीँ पनि आउँछ, अथवा तपाईँ यहीँ लिन पनि आउन सक्नुहुन्छ है।
2: हजुर हजुर, पनि पठाउन सक्नुहुन्छ गुरु भाइ।
1: हजुर हजुर, पठाउन सकिन्छ।
2: धेरै खुसी लाग्यो गुरु भाइ।
1: उहाँले फोन गर्नुभएको थियो, धादिङ जिल्लाबाट फोन गर्नुभएको थियो, छोराको विषयमा हेराउनको लागि चाहिँ साल महिना गते समय उहाँले दिनुभयो। मैले उहाँको बारेमा हेराइदिएँ, छोराको बारेमा जे आउँछ चिनामा, जे देखेँ मैले यहाँ त्यही कुराको बारेमा जानकारी भने गराएँ मैले। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते हजुर,
1: कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिताजी, सुनौल जिल्ला, सुनौलबाट, नवलपरासी जिल्ला।
3: हजुर,
1: कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर?
3: सुनिराख्नुहुन्छ हजुर।
1: अनि योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
3: हजुर।
1: कसको बारेमा हेर्नु भएको थियो योभन्दा पहिला हेरा फोन गरेर?
3: योभन्दा पहिला कान्छे छोराको बारेमा, अहिले खुले छोराको बारेमा हेराउँदैछु।
1: कान्छे छोराको बारेमा मैले भनेको कुरा कतिको मेल खाँदो रहेछ खाँदो रहेछ?
3: हजुर, अब भन त्यसो गरेर छोरालाई इन्डियातिर छ, आइगएर रत्न कवर लाउन जालास भनिन्छु।
1: ए, मैले भनेको कुरा मिल्यो? कान्छे छोरालाई भनेको कुरा मिल्यो?
3: हजुर, मिल्दैछ।
1: अनि आज ठुलो छोराको बारेमा हेराउने हुन्छ?
3: हजुर।
1: जन्ममिति भन्नुहोस् त, ठुलो बाबुको कति हो?
3: 50 साल,
1: 2000 मङ्सिर महिनाको
3: 7 गते।
1: जन्म समय भन्नु त?
3: जन्म समय सोमबारको राति।
1: हजुर,
3: 1:40 जाँदा।
1: 1:40 जाँदा मङ्गलबारको बिहान हो?
3: हजुर, उजालो हुँदाखेरि मङ्गलबार पर्थ्यो।
1: उजालो हुँदाखेरि मङ्गलबार पर्थ्यो है।
3: हजुर,
1: ल सुन्नुहोस् है त, ध्यान दिएर।
3: हजुर,
1: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2050 साल कार्तिक शुक्ल पक्षको दशम
3: तिथि।
1: हजुर, मङ्सिर भए पनि कार्तिक शुक्ल पक्ष पर्छ है।
3: हजुर हजुर,
1: कार्तिक शुक्ल पक्षको दशमी तिथिमा जन्म भएको छ, सोमबारको राति, उजालो भएको मङ्गलबार, राशि चाहिँ कुम्भ राशि आउँछ, नाम आउँछ सोबाट शोभाखर भन्ने नाम आउँछ है। हजुर, कुम्भ राशि पर्छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। ग्रह दशा भाग्य बाबुको राम्रो छ, अलिकति बुवा नफाप्ने ग्रह छ, पिता तपाईँको चाहिँ बाबुलाई छोरालाई आफ्नो बुवा नफाप्ने ग्रह छ बाबुको लागि चाहिँ। आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, सूर्यदेवको पूजाहरू गर्नुपर्छ, बाबुले आफै खोजेर आफै रोजेर विवाह गर्ने, प्रेम गर्ने, असफल हुने, ऊ यस्ता खालको ग्रहहरू पनि चलेको छ। अलिक एकरो स्वभावको, अलिक जिद्दी जिद्दी स्वभावको, उसले भनेको कुरा सबै कुरा ठिक, हामीले भनेको कुरा सबै कुरा बेठिक भन्ने स्वभावको पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ अहिले ग्रह मनमा पीर चिन्ता लाग्ने ग्रह छ अहिलेलाई चाहिँ है बाबुको अहिले ग्रह मनमा पीर चिन्ता लाग्ने ग्रहहरू देखेको छ. अब आउने मङ्सिर महिना पछि ग्रह अलिकति राम्रो हुन्छ सुधार हुन्छ बाबुको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन ठिकै छ. विदेश यात्राहरू बाबुको लागि राम्रै छन् मध्यम छन् अहिले 7.5 शनि चढेको भएर स्वास्थ्यमा समस्या आउने मुखमा जे पनि भन्न मन लाग्ने मनमुटाप हुने परिवारसँग श्रीमतीसँग मनमुटाप हुने झै झगडा पर्ने ग्रहहरू परेको छ अलिकति सावधान हुनुपर्छ है. अनि अरू तपाईँले सोध्न मन लागेको कुरा के छ त बाबुको बारेमा? मैले भनेको कुरा मिल्यो? अब मैले भनेको कुरा मिल्यो
3: बोल्दै बोल्दैन फोनमा.
1: त्यही त ग्रह राम्रो छैन क्या अहिले.
3: हजुर
1: यसको लागि रत्न कवच लगाइदिनु पर्छ यो बाबुलाई. आइतबारको दिन नुन खानु अब फोन गर्नु फोन गरेर तपाईँले आइतबारको दिन नुन नखानु सूर्यदेवको पूजा गर्नु ओम घृणी सूर्याय नमः भन्ने मन्त्र जप गर्नुपर्छ 108 पटक सकिन्छ भने सकिँदैन भने 12 पटक भए पनि नभए 21 पटक भए पनि गर्नुपर्छ भन्नु राम्रो हुन्छ. चिन्ता लिनु पर्दैन मन्त्र जपहरू गर्यो भने राम्रो हुन्छ. मैले भनेको कुरा जस्तै गरी बाबुले चोखो नित्य गर्ने शुद्ध भोजन गर्ने सूर्यलाई जल चढाउने गरे भने राम्रो भइहाल्छ. चिन्ता गर्नु पर्दैन ठिकै छ है. हुन्छ हजुर ग्रहले गर्दाखेरि त्यस्तो भएको हो. अब नआतिनुहोस् पछि एक डेढ वर्ष जति ग्रह छ अझै नराम्रो अनि एक डेढ वर्ष पछि राम्रो हुन्छ. अब आउने मङ्सिर पछि अलिकति ग्रह सुधारिन्छ. बिरामी हुने स्वास्थ्य बिग्रिने ग्रहहरू अलिकति छ पिङ्गलाले गर्दा आगोबाट जोगिनुपर्छ यो समय. त्यस्तो धेरै बिरामी हुने ग्रह भने छैन है त.
3: हस्
1: हस् उहाँले फोन गर्नुभएको थियो सुनौलबाट. अस्ति कान्छो छोराको विषयमा हेर्नु भयो आज ठुलो छोराको विषयमा हेर्नु भयो. यसै गरी तपाईँ पनि आज एउटाको विषयमा भोलि अर्को विषयमा पछि अर्को विषयमा घरै बसी बसी ग्रह दशा भाग्य हेराउनुहोस्. कुनै शुल्क लाग्दैन निशुल्क रूपमा तपाईँले हेर्न पाउनुहुन्छ कार्यक्रम ज्योतिष वास्तुको समयमा. दिउँसो फोन गर्नुभयो भने टिकट काट्नुपर्छ पालोमा बस्नुपर्छ है. अनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेट्न सक्नुहुन्छ. भरतपुर चितवनमा हाम्रो ज्योतिष कार्यालय रहेको छ. फोन गर्दै गर्दै पनि तपाईँहरू आउन सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
4: नमस्ते गुरुबा.
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म धादिङबाट रजत रिजाल.
1: रजत रिजाल धादिङ जिल्लाबाट.
4: हजुर
1: कसको विषयमा हेर्न चाहनुहुन्छ रजतजीले?
4: म छोराको विषयमा गुरुबा.
1: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2075 साल.
1: 2075
4: साउन 20 गते.
1: साउन महिनाको 20 गते
4: आइतबार बेलुकाको 10:17
1: बेलुकाको 10:17 है.
4: हजुर
1: बेलुकाको 10:17 जन्म. चिना बनाउनु भयो त?
4: हजुर
1: चिना बनाउनु भयो छोराको? चिना
4: बनाएको छैन नि.
1: ल चिना बनाउनु पर्यो. दिउँसो फोन गर्नुहोस् ए टिपाउनुहोस् बुवा आमाको नाम गोत्र ठेगानाहरू सबै टिपाउनुहोस् चिना बनाएर म पठाइदिउँला तपाईँलाई है. ल 2075 साल श्रावण कृष्ण पक्षको आइतबार नवमी तिथिमा जन्म वृष राशि कृतिका नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ इन्द्र. अन्तरणी राक्षस गर्न परेको छ बाबुको. घातकमा तिथिहरू छ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 राशिमा सिंह राशि घातक छ. कुण्डली त असाध्यै राम्रो छ छोराको कुण्डली. अलिक छिटो रिसाउने स्वभावको छ बाबु. सूर्य ग्रहको योग परेको भएर आइतबारको दिन विशेष सूर्यको पूजाहरू गर्ने आइतबारको दिन चोखो नित्य गर्ने सकिन्छ नुन नखाने बाबु अलिक सानै छन् है. पर्छ अहिले ग्रह चलेको छ सिद्ध राम्रो छ ग्रह नराम्रो छैन. 13 वर्ष पुरा भएर 14 वर्ष ठ्याक्क ठ्याक्क लाग्ने बित्तिकै दशाको शान्ति गर्न नबिर्सिनु होला। त्यो बेलामा दशाको शान्ति गर्न बिर्सिनु भयो भने चोट पटक लाग्न सक्छ, घरमा आगो लागि हुन सक्छ, घरको सुनहरू धातुहरू हराउन सक्छ। यो बेलामा अलिक विशेष ख्याल गर्नु होला है।
4: अनि यो पहिला हेराउँदाखेरि यो कालो जोग परेको छ भनेर भन्नुभएको थियो, यस्तो केही परेको छ कि छैन गुरुबा?
1: कालो सर्प योग परेको छ बाबुलाई, हो यसको लागि चाहिँ रत्न कवच लाउनु पर्छ कालो सर्प योगको। अब कालो सर्प योग कस्तो खालको कालो सर्प योग परेको रहेछ भन्ने पनि म हेरिदिन्छु नातिनु होला बाबुको लागि चाहिँ कालो सर्प कालो सर्प योग पुरा कालो सर्प योग परेको छ ल। एउटा कालो सर्प योग परेको छ, एउटा सूर्य ग्रहणको योग परेको छ है। यसमा अलिकति विशेष ख्याल गर्नुपर्छ तपाईँले, पछि गएर बोलीमा अलिकति अस्पष्टता हुने, अलि तोतेतोतै खालको अलि ढिलो बोल्ने पनि हुन्छन् कोही कोही, तर त्यस्तो नहोला भन्छु मैले, किनकि सूर्य राम्रो पोजिसनमा छ बाबुको, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। यो कालो सर्प योगको रत्न कवच लगाइदिनु भयो भने पछि विदेश र तपाईँको चाहिँ सरकारी जागिर खानालाई हाकिम हुनलाई सजिलो हुन्छ, सरल हुन्छ भन्ने हो बाबुको लागि चाहिँ है।
4: हजुर, लास्टै जितिसक्यो भनेको के मान्दैन,
1: यो ग्रहले हो बिचरा, उसलाई दोष नदिनुहोस्, ग्रहले गर्दा भएको हो। कालो सर्प योग परेको व्यक्ति त्यस्तै हुन्छ, सर्प कति धेरै रिसाउँछ चलायो भने हो कि होइन, त्यही हो क्या, यो ग्रह नि त्यस्तै छ। फेरि सूर्य पनि बिग्रिएको छ बाबुको चाहिँ, त्यो भएर त्यस्तो भएको हो। अब यसको दस बजेपछि फोन गर्नुहोस्, रत्न कवच लगाइदिनुहोस्, 70% राम्रो सुधार हुन्छ है, 70% राम्रो सुधार हुन्छ, 30% चाहिँ तपाईँहरूले नि सुधार्ने हो। फेरि
4: हस्
1: हस् उहाँले फोन गर्नुभएको थियो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दाखेरि तपाईँले साल महिना गते र समय तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: म पाठ गर्नेछु, भाषण गर्नेछु, आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनु समय यसरी पाठ गर्नेछौ। उहाँ बोल्दा बोल्दै बाह्र मध्येका एकजना अर्थात यहुदा आयो। त्यससँग मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा संकेत दिएको थियो, जुन मानिसलाई म मही खान्छु तिनी नै हुन्, तिनीलाई समात। तुरुन्तै यीशु कहाँ गएर त्यसले भन्यो, हे गुरु प्रणाम, र त्यसले उहाँलाई मही खायो। यीशुले त्यसलाई भन्नुभयो, मित्र तिमी जे गर्न आएका छौ त्यो गरिहाल। तब तिनीहरूले अघि आएर यीशुलाई समाति गिरफ्तारी गरे। यीशुको आफ्नो तरवार यीशुको साथमा हुनेहरूमध्ये एउटाले हात बढाएर आफ्नो तरवार झिक्यो र मुख्य पुजारीको दासलाई प्रहार गर्यो र त्यसको कान छिनाइदियो। तब यीशुले तिनलाई भन्नुभयो, तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारले नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्नो पितालाई बिन्ती गर्न सक्दिन र? उहाँले तुरुन्तै स्वर्गदूतहरूको बाह्र पल्टन भन्दा बढी मेरा निम्ति पठाइदिनुहुन्न र तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भने धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने? त्यसै बेला यीशुले भीड़लाई भन्नुभयो, डाकुको विरोधमा आइजे मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयो? म दिनौ मन्दिरमा शिक्षा दिँदै बस्थे र तिमीहरूले मलाई पक्रेनौ, तर अगमवक्ताहरूको धर्मशास्त्रहरू पूरा हुन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। आदरणीय श्रोता, यो खण्डमा यीशुको गिरफ्तारी धर्मशास्त्रीय अनुसार नै थियो भन्ने कुरा स्पष्ट रूपमा हामी देख्छौ। यीशुको गिरफ्तारीको बारेमा लेखकले यसरी वर्णन गरेका छन्। यीशु बोल्दा बोल्दै यहुदा इस्करियोत आयो। साथमा मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर पनि आए। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा संकेत दिएको थियो, जुन मानिसलाई म मही खान्छु तिनी नै हुन्, तिनीलाई समात। तुरुन्तै यीशु कहाँ गएर हे गुरु प्रणाम, र त्यसले उहाँलाई मही खायो। यीशुले त्यसलाई भन्नुभयो, मित्र तिमी जे गर्न आएका छौ त्यो गरिहाल। तब तिनीहरूले यीशुलाई पक्रे। आदरणीय श्रोता, यो कुराहरू सबै हेर्दाखेरि नाटकीय ढंगले सबै घटनाहरू प्रस्तुत भएका छन्, तर यो सबै धर्मशास्त्र अथवा धर्मशास्त्रीय अनुसार नै यो सबै भइराखेको देखिन्छ। यसको अर्थ बाइबलले पहिले नै यीशु ख्रिस्टलाई पक्राइदिने व्यक्ति हुनेछ र त्यो को व्यक्ति हो भन्ने कुरा स्पष्ट तोकेको थिएन, तर पछिबाट यीशु प्रभुले यहुदा इस्करियोतले उहाँलाई पक्राइदिनेछ भन्ने कुरा स्पष्ट भइसकेको थियो। त्यसैले यो घटनामा हामीले के देख्छौ भन्दाखेरि, कसरी यीशुलाई पक्राइदिने भन्ने कुरा एउटा कानूनी रूपमा पनि एउटा नियमबद्ध रूपमा अथवा योजनाबद्ध रूपमा कसरी यीशुलाई पक्राउने भन्ने कुरा पनि यहाँ स्पष्ट रूपमा देखाएको देखिन्छ। जब जनताको बीचमा एउटा प्रख्यात व्यक्ति, नाम चलेको व्यक्ति, जनताले रुचाएको व्यक्ति, मानिसहरूको भीड़ले रुचाएको व्यक्तिलाई त्यतिकै पक्रिन मिल्दैन। पक्रिनका लागि तौ तरिकाहरू, नियमहरू चाहिन्छ। त्यसैले पनि यीशु ख्रिस्टलाई पक्राइदिनका लागि, यीशु प्रभुलाई पक्राइदिनका लागि यो सबै मेलो मेसोमा राखिएको हो, योजनाबद्ध रूपमा गरिएको हो। त्यसैले यीशुलाई पक्रनका लागि यहुदा इस्करियोतले भूमिका खेलेको छ र उसलाई प्रभुले भन्नुभयो, मित्र तिमी जे गर्न आएको छौ त्यो गरिहाल। यो योजनाबद्ध रूपमा यीशुको पक्राईलाई हेर्न सकिन्छ। तब मै खायो, मै खाइसकेपछि यीशुलाई पक्रनेहरूले पक्रेर अथवा गिरफ्तार गरेर लगेको हामी यहाँ देख्छौ। अब यीशुको साथमा हुनेहरू मध्ये एकले अर्को तरवार थुतेर मुख्य पुजारीको दासलाई प्रहार गर्यो र त्यसको कान छिनाइदियो। र यो भीड़मा होशियारी हुनुपर्छ भन्ने कुरा पनि हो। एउटा नाम चलेको व्यक्तिलाई, समूहमा स्वीकारिएको एउटा व्यक्तिलाई छुँदाखेरि जे पनि हुन सक्छ, भीड़सँग डराउनु पर्छ भन्ने कुरा पनि छ। भीड़ले जे पनि गर्न सक्छ। त्यसकारण यहाँ त्यही अनुरूपमा यहाँ एकजना यीशुको साथमा हुनेहरू मध्ये एकजनाले आफ्नो तरवार थुतेर प्रधान पुजारीको नोकरको कान काटिदिएको देखिन्छ। त्यसैले पनि यो जोगिनु पर्ने अवस्था थियो, तर यो जोगिएन, यो कान काट्यो। तर यीशुले चाहिँ तरवारलाई आफ्नो म्यानमा हाल्न लगाउनु भयो, किनभने तरवार लिने सबै तरवारले नै नष्ट हुनेछन् भन्नुभयो। आदरणीय श्रोता, यो सत्य हो कि जसले तरवार चलाएर तरवार चलाउँछन् उसलाई पनि तरवारले नै नष्ट गर्नेछन्। यीशुले भन्नुभएको कुरा सत्य हो र आज यीशुले भन्नुभएको यो सत्य कुरा उहाँले चाहेको भए 12 पल्टन भन्दा पनि स्वर्गदूतहरू उहाँको निम्ति पठाउन सक्ने थियो, तर यो त धर्मशास्त्र अनुसार नै भएको कुरालाई उहाँले स्वीकार गर्नुभयो। यी सबै घटनाहरू, क्रमहरू सबै योजनाबद्ध रूपमा भएको कुरा हामी यहाँ देख्छौ। अनि चेलाहरू पनि यीशुले पहिले नै भविष्यवाणी गरे बमोजिम यीशुलाई छोडेर भागे। र यो सबै कुरा प्रभु यीशुलाई थाहा थियो। उहाँले भविष्यवाणी गर्नुभएको थियो, चेलाहरू एउटा गोठालामाथि प्रहार गरिनेछ र अनि त्यहाँनिर भेडाहरू सबै तितरभित्र हुनेछन्। यीशु प्रभुलाई पक्राइदिनेले पक्राइदिइसकेपछि अब त्यहाँनिर सबै कुराहरूको माहौल परिवर्तन भएको छ। यीशुको गिरफ्तारी भइसकेपछि चेलाहरू भागेका छन्, चेलाहरू आफ्नो बाटो लागेका छन्। यसरी लेखकले यो खण्डमा यीशुको गिरफ्तारीको बारेमा उल्लेख गरेका छन्। यहुदा इस्करियोतीले योजनाबद्ध रूपले उहाँलाई पक्रनलाई अघि बढेको र उहाँलाई पक्राई पनि दिएको कुरा यो खण्डमा हामी स्पष्ट देख्न सक्छौ। तर यीशुले यो सबै धर्मशास्त्रीय अनुसार नै हो भन्नुभयो। उहाँको गिरफ्तारी, उहाँलाई पक्रने कुरा, जुन तरिकाले पक्रिनु पर्थ्यो त्यो पहिला नै परमेश्वरको वचनले नै त्यो भनिसकेको थियो। र यीशुलाई क्रुसमा टाँग्नलाई योग्य हुनका लागि पक्राईको प्रक्रियाहरू यिनीहरू नै हुन्। त्यसरी नै हरेकले यीशुको मृत्युको लागि सबै कुरा धर्मशास्त्रीय अनुसार नै भएको हो भनेर विश्वास गर्नुपर्छ भनेर यहाँनिर उल्लेख गरिएको छ। आज मानिसहरूले यीशुको गिरफ्तारीलाई हेरेर मानिसहरूले यीशुलाई सजिलैसँग पक्रियो अथवा सजिलैसँग गिरफ्तारी गरियो र उनीहरूले सजिलो महसुस गर्यो, धेरै कडा रूपमा प्रस्तुत गर्नु परेन, त्यहाँनिर झगडाहरू भएन, केवल एकजना प्रधान पुजारीको दासको कान मात्रै काट्ने काम भयो। त्योभन्दा ठूलो हुलदङ्गा केही पनि भएन, किनभने येशूलाई थाहा थियो यो सबै कुरा धर्मशास्त्र अनुसार नै थियो भन्ने कुरा येशूलाई थाहा थियो र चेलाहरूलाई थाहा भएन। र चेलाहरूले यो कुरा सम्झिन सकेन, उहाँले भन्नुभए पनि, तर येशू प्रभुलाई थाहा थियो यो सबै परमेश्वरको वचन धर्मशास्त्र अनुसार नै भएको थियो भनेर। त्यसकारण येशू ख्रीष्ट मृत्युमा जानका लागि, येशूलाई क्रूसमा टाँगिनका लागि यो सबै प्रक्रियाहरू हुनुपर्ने नै थियो। र अब यो प्रक्रियाहरूले अथवा यो गिरफ्तारीको जुन तरिका, गिरफ्तारी जुन तरिकाले धर्मशास्त्री अनुसार भएको थियो, यो अनुसार नै अब येशूको क्रूसको मृत्युतर्फ एकदमै नजिक भइराखेको अवस्थालाई पनि यहाँ जानकारी गराउँछ। अनि आजको प्रवचनलाई हामीले हेर्दाखेरि मुख्य कुरा यही हो कि येशूको गिरफ्तारी धर्मशास्त्रीय अनुसार नै थियो र हामी हरेकले यो सत्य हो र यो सत्यतालाई हामीले विश्वास गर्नुपर्छ। यो अचानक भएको होइन र येशूको पक्राई, येशूको गिरफ्तारी चाहिँ अचानक यस्तो भएको होइन। यो कुरा पहिल्यैदेखि नै प्लानमा, योजनामा भएकोले येशू प्रभुको यो सबै मृत्युको लागि चाहिने प्रक्रियाहरू यसरी नै मिलाउँदै गइराखेको कुराहरू हामी देख्छौ। र यसरी देखिसकेपछि सत्य चाहिँ यही हो कि यो येशूको मृत्युको आवश्यकता यो दुनियाँलाई थियो। सबै मानव जातिको उद्धार र मुक्तिको लागि येशूको मृत्यु नै चाहिएको थियो र त्यो मृत्युलाई सम्भव तुल्याउनका निम्ति यो गिरफ्तारी धर्मशास्त्रीय अनुसार हुनुपर्थ्यो। र सत्य कुरा यही हो कि उहाँको पक्राई अथवा गिरफ्तारी धर्मशास्त्र अनुसार नै भयो। आदरणीय श्रोता, यहाँहरूले आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि येशू ख्रीष्टको गिरफ्तारीलाई कसरी हेर्नुभएको छ? के यो मानिसको आफ्नै योजना अनुसार भएको जस्तो लाग्छ कि यो परमेश्वरको योजना अनुसार अथवा धर्मशास्त्री अनुसार भएको देख्नुहुन्छ? यदि यो मानवीय विचारमा होइन, यदि मानवीय तरिकाबाट हो भने त परमेश्वरले आफ्नो स्वर्गदूतहरू खड़ा गरेर त्यति धेरै सेनाहरू आउनुपर्ने जरूर थिएन, त्यति धेरै ठूलो भीड़ तरवार र लाठा लिएर आउनुपर्ने अवस्थै थिएन, किनभने येशू प्रभु त आफ्नै विचारले आफ्नै योजना अनुसार मृत्युमा आफै जानका लागि यो सबै प्रक्रियाबाट भएर जाँदा उहाँ आफैले यो प्लान धर्मशास्त्र अनुसार नै जानुभएको थियो भन्ने कुरालाई हामी सबैले विश्वास गर्नुपर्छ। यदि उनीहरूकै जस्तो दाँतको बदला दाँत अथवा बदलाको भावनामा यदि लडाई गर्ने भाग भए, येशू प्रभुले भन्नुभयो 12 पल्ट स्वर्गदूतहरू आएर सबैलाई ध्वस्त गर्न सक्थे, तर यो त धर्मशास्त्र अनुसार नै मृत्युमा येशू ख्रीष्टलाई मृत्युमा जानै पर्ने थियो। क्रूसको निर्दय मृत्यु उहाँले भोग्नै पर्थ्यो, किनभने मानव जातिको उद्धार र मुक्तिको लागि एउटै मात्रै बाटो यही मात्रै थियो। त्यसै कारणले येशू प्रभुको यो गिरफ्तारीमा एकदमै सहज ढंगले उहाँलाई पक्राई भयो र त्यहाँ कुनै हुलदङ्गा भएन। आदरणीय श्रोता, यहाँहरूले यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि परमेश्वरको योजनामा भएको कुरालाई कसैले पनि तलमाथि गर्न सक्दैन। परमेश्वरले आफ्नो योजना अनुसार नै क्रूसको मृत्युलाई अँगाल्नुभयो। आदरणीय श्रोता, यहाँहरूले येशू ख्रीष्टलाई कसरी हेरिराख्नु भएको छ? उहाँ मानव पूर्ण ईश्वर हुनुभएकोले उहाँमा उद्धार र मुक्ति सम्भव छ। उहाँले त्यो मृत्युको लागि जुन योजना अनुसार जानुभएको छ यही योजना अथवा यही धर्मशास्त्र अनुसार नै उहाँको गिरफ्तारी भएको कुरालाई विश्वास गर्नुहुन्छ भने यहाँले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहुनेछ। धर्मशास्त्र बाइबलले भने अनुसार उहाँको गिरफ्तारी भएको हो भनेर यदि विश्वास गर्नुहुन्छ भने तपाईँको जीवनमा परमेश्वरले अचम्मका कामहरू गर्नुहुनेछ, तपाईँको जीवन परिवर्तन गर्नुहुनेछ। त्यसकारण आउनुहोस्, यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर आनन्द जीवन पाउनुहोस्। र यो सबै परमेश्वरको योजना अनुसार यीशु ख्रीष्टलाई क्रूसमा मर्न नै पर्ने भएको कुरालाई सबैले बुझेर उहाँको मृत्यु साँचो हो भनेर विश्वास गरेर आनन्द जीवनको भागीदार बन्नुहोस्। यति भन्दै आजको प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: 03-5335-7979 सेंट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए
2: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98

0: 41 68 67 64 98 41 68 67 64
1: बुढा आज इन्टरभ्यु थियो के भयो त
2: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
2: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98 510 63 802 98 510 63 802
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 मा फोन गरेर जानुहोस् है।

0: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
5: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नुपर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरिकै साथ सुनिराख्नु भएको छ। काठमाडौँमा सुन्दै हुनुहुन्छ नेपाली नेटवर्कबाट र यतिखेर रेडियो नारी 99.1 मेगाहर्जबाट काठमाडौँमा सुनिरहनु भएको छ। हामी नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा, सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ र यो बिहानी पखमा तपाईहरू नेपाली बहसको तपाईलाई जानकारी गराउन चाहन्छौ। यतिखेर स्कूल कलेज पढ्ने उमेरका युवाहरू डरलाग्दो गरी लागू औषधको कुलतमा फँसेका छन्। केही वर्ष अघिको तथ्याङ्कले 130,000 भन्दा धेरै युवाले कडाखाले लागू औषध सेवन गर्ने गरेका छन्। आदरणीय श्रोता, यो संख्या हरेक वर्ष 11% दरले बढ़दै गएको पनि तथ्यहरूले देखाएको छ। लागू पदार्थ दुर्व्यसन तथा कारोबारमा संलग्न 6,119 जना कैदीहरू अहिले पनि जेलमा छन्। हजारौं दुर्व्यसनीलाई सुधार्न देशभर 240 भन्दा बढ़ी उपचार तथा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा छन्। लागू औषधको र दुर्व्यसनीहरूको संख्या बढ़िरहेको छ, ट्रान्जिट प्वाइन्ट बनिरहेको छ नेपाल। यतिखेर पछिल्लो समय छिमेक र तेस्रो मुलुकका नागरिकले पनि नेपाललाई लागू औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनाएको पनि प्रहरी अनुसन्धानले फेला पारेको छ। उत्सुकता र संगतले पनि फँसेका छन्। तपाईलाई जानकारी गराउ, यतिखेर उमेरजन्य उत्सुकता र साथीभाइको संगत एवं आग्रहले युवाहरू लागू पदार्थ दुर्व्यसनमा फस्ने गरेको पनि पाइएको छ। गत असो 26 गते राति ओखलढुङ्गाको सिद्धेश्वरण नगरपालिका 4 चारखुमा 52 वर्षीय रत्न कुमारी कटवाल कार्कीको हत्या गरियो। हतियारधारी समूहले दाहिनेपट्टिको कञ्चट तथा कानको भागमा प्रहार गरे। उनको विभत्स हत्या गरे। हत्यापछि उनको घरमा रहेको नगद र सुनका गहनाहरू लुटेर भागे। त्यहाँ अनुसन्धानमा खुल्दै जाँदाखेरि लागू पदार्थ दुर्व्यसनी गर्नेहरू संलग्न रहेको भन्ने भेटिन आयो। त्यसैले गर्दाखेरि यो दलदलबाट उम्किनका निम्ति, यो दलदलबाट, यो ट्रान्जिट प्वाइन्टबाट मुक्ति पाउनका निम्ति धेरै कामहरू यतिखेर गर्नुपर्नेछ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा छ। 27 अर्ब 80 करोड बिगो दावी, 86 जना प्रतिवादी बनाइएको छ। धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी छन्। एकजनालाई 4 सम्मका मुद्दाहरू छन्। तपाईलाई जानकारी गराउ, बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल लगायतहरूले जुन किसिमको जालसाजी र सेटिङमा अरबौं अरब रूपियाँ लुटेका थिए। जिल्ला अदालत काठमाण्डुले भनेको छ कुन अदालतमा कति बिगो दावी छ। तपाईलाई जानकारी गराउन चाहन्छु। मैतिकर 3 अर्ब 73 करोड 85 लाख यो बीमा सम्बन्धी कसुरमा बिगो छ। 1 अर्ब 14 करोड 86 लाख धितोपत्र सम्बन्धी कसुरमा छ। विशेष अदालतमा करिब 22.5 अर्ब सम्पत्तिको शुद्धिकरण कसुरमा, उच्च अदालत पाटनमा करिब 42 करोड 14 लाख बैंकिङ कसुरमा सम्पत्ति आर्जन गरेको भन्ने विषय आएको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउन चाहन्छौ हामी आजको नेपाली बहसमा। र नेपाली बहसमा अहिलेको अवस्थामा देशभरि जुन किसिमले आम नागरिकहरूले आशा अपेक्षा गरेको यो सरकार, यसको नेतृत्व र यसले हरेक नागरिकका जनजीवनहरूमा सहजता प्रदान गर्छ भन्ने खालको जुन आशा छ, त्यो आशा कतै निराशामा परिणत हुँदै छैन। निशुल्क शिक्षामा विरोधाभास छ आदरणीय श्रोता, किनभने जनताले आशा गर्ने भनेको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा हो। तर आज निशुल्क शिक्षाका नाममा विरोधाभास भएको छ। एकातिर संविधानमा माध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निशुल्क भनिएको छ, अर्कोतिर विद्यार्थीसँग सरकारले 3% कर दिँदैछ। यो कस्तो दोहोरो नीति हो? शिक्षा मौलिक हो, त्यसैले मौलिक हकमा ट्याक्स लगाउन पाउँदैन। शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधान विपरीत हुन्छ। श्रोता, तपाईँले जानकारी गराउ, सन्तानलाई निजी स्कूलमा पढ़ाउन वार्षिक आमदानी 10 लाख भन्दा बढ़ी नै छ पढ़ाउनेको, 10 लाखसम्म आयकर छूट दिएकै छ र शिक्षामा भएको खर्च र कर कटीमा पनि पर्छ भनेर डाक्टर सोनवारले, अर्थमन्त्रीले दावी गरेका छन्। वर्षमा 10 लाख कमाउनेहरू निजी विद्यालयमा आफ्ना सन्तानहरूलाई पढ़ाइरहेका छन् त। यसलाई तथ्याङ्कमा साँच्चै ढाल्ने हो भने अर्थमन्त्रीको कुरामा कतिको सत्यता छ? नेपालको अहिलेको अवस्था, गरीबी, बेरोजगारी, यी यावत कुराले गर्दाखेरि शिक्षा मन्त्रीले भने जस्तो नै शिक्षामा कर लगाउने कुरा र नेपालीहरूको आमदानी त्यो हो त। आज हामी बहस गर्न चाहन्छौ। यो बजेट फुकीको बेलुन जस्तै हो भनेर भनेका छन् सत्तापक्षकै सांसदहरूले शिक्षा र स्वास्थ्यमा कर लगाएको प्रति आपत्ति पनि छ। सुलभले गरे बजेट बारे तीन आलोचना अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन भनेर ज्ञानेन्द्र साईले टिप्पणी गरेका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ शरणार्थी प्रकरणमा ओली आर्जु सहितलाई झिकाउन माग गरिएको निवेदन दर्ता भएको छ। नकली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेताहरूलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्लाधन काठमाडौँले दर्ता गरेको छ। आजको नेपाली बसमा यिनै विषयमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजनमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
8: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर सुन्दरमणी दीक्षित सरसँग हामी कुरा गर्ने प्रयास गरिरहेका छौं र नेपालीहरूले जुन किसिमले अहिले शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको करको विषय छ त्यो करका विषयमा त्यो बारेमा विरोध जनाएका छन् र आर्थिक वर्ष 2083-84 बजेटप्रति सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले नै असन्तुष्टि जनाएका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुईटै बहुमत पाएको राष्ट्रपतिका वरिष्ठ नेता बालन शाह नेतृत्वको सरकारका अर्थमन्त्री डाक्टर वाग्लेले जेठ 15 गते 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। यसै विषयमा पनि हामी कुराकानी गर्दैछौ। कुराकानीका निम्ति राजनीतिक विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ, नागरिक क्षेत्रका अगुवा। दीक्षित सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर साहब, अहिलेको अवस्थामा अब शिक्षा र स्वास्थ्यमा लगाएको करको बारेमा चर्को विरोध हुँदैछ। सरकारले ल्याएको बजेटमा कि त चाहिँ यो शिक्षा स्वास्थ्यलाई बढ़ी करको दायरामा ल्याउन खोजियो।
8: सबभन्दा बढ्दा छुट दिनुपर्ने शिक्षा र स्वास्थ्यमा ती चाहिँ ल्याएर यिनले चाहिँ कर जुन लगाए यो त एकदमै गल्ती हो, एकदमै गल्ती हो।
0: तर 3-3% कर, 3-3% कर लाग्यो यसमा होइन।
8: स्वयंभगले बेसिकै नेपालमा धेरै वर्ष बसेका थिएनन्, नेपालको रियल समस्या बुझेकै छैन। जस्तो मलाई विदेशमा बसे 34-36 वर्ष चाहिँ मुलुकको त्यहाँ अर्थतन्त्र हेरे होलान्, त्यहाँ सक्सेसफुल भयो होलान्, तर नेपालमा बसेका छैनन्। हाम्रो यहाँको मेन समस्या भनेको चाहिँ स्वास्थ्यमा एकदम न्यूनतम बजेट र शिक्षामा त्यस्तै न्यूनतम बजेट। अनि त्यसै गर्दाखेरि अब पढाइ अलिकति शिक्षित अलिकति स्वस्थ व्यक्ति नभएका मूल कसरी अगाडि बढ्छ? अब त्यो त पनि ध्यान छैन कि। अब ठुल्ठुला प्रोजेक्ट कुरा गर्छन्, खर्बौ खर्ब बजेट गर्छन्, खाल्टो ठुलो छ त्यो पैसा कहाँबाट आउने हो? यो चाहिँ यो अहिले शिक्षा र स्वास्थ्यमा ल्याउनु त यो त अन्याय हो। यो नेपाल नबुझेको मान्छेले गए जस्तो बुझ्छ।
0: हजुर डाक्टर साहब, अब डाक्टर सोनिम वाग्लेले के भन्नुभएको छ भने सन्तानलाई निजी स्कूलमा पढाउनेको वार्षिक आमदानी 10 लाख भन्दा धेरै छ, 10 लाख भन्दा सम्म चाहिँ आयकर छुट दिएकै छ, शिक्षामा भएको खर्चमा कर कटीमा पनि पर्छ भनेर चाहिँ उहाँले उदाहरण दिनुभएको छ कि हिजो।
8: उहाँले उदाहरण जस्टिफिकेसन उहाँ धेरै दिनु खोज्नु होला, तर बेसिकली त्यो सबै जुन कर लाग्छ त्यो कर त्यो बाबुआमालाई हो 10 लाख कमाउला, वर्षको 10 लाख कमाउला, अनि मेहनत कति गरे त्यो पनि बुझ्नुहोस् न, कति मेहनत गरेर 10 लाख भने 10 लाख भनेपछि उसले महिनाको झन् करिब 80,000 खर्च गर्ने पाउने भयो। त्यसमाथि उसको कति ठुलो खर्च होला, म त्यो सबै विचार गर्नु छैन। यति कमायो भने त त्यही सुनको फुल पार्ने कुखुराले काट्ने हो र। अब यो चाहिँ कि यो चाहिँ उल्टो दिशामा गयो। यिनीहरूले भन्दाखेरि के क्यापिटलिस्ट हिसाबले चल्ने एकदम अब चाहिँ व्यापार बिजनेसलाई प्रोत्साहन दिने भन्छन्, तर इन्डिभिजुअल लेभलमा चाहिँ नि 10 लाख कमाउने चाहिँ अब त्यहाँ माको भार लगाइसके यो काम हो। गरिबको त हेर्दै हेर्ने त्यो भिन्दै कुरा हो, गरिबपट्टि त ध्यानै दिएनन्। अब यतापट्टि चाहिँ नि अब कमसेकम आफ्नो कमाइ गरिकन बसेकाहरूलाई चाहिँ नि त्यहाँ पनि अब एकदमै मासँग भार हालिदिए, अब यो कस्तो खालको बजेट हो यो?
0: गृहमन्त्रीमा सुदन गुरुङ फेरि फर्किए नि त होइन
8: यो त्यो सी सुदन गुरुङ फर्किँदा दुईटा कुरा छ। सुदन गुरुङले 15 दिनै म्याचमा पनि खुब राम्रो काम गरे, उनले सबै भन्नु जनताको सरोकारको विषयमा दुःख पाएको कुरा सबै पर्सनली हेरिकन गरेका हुन् र पुलिसको मनोबल बढाइदिए। यति राम्रो काम गरे सुदन गुरुङले, फेरि आउनु मलाई त खुसी लाग्यो, तर आउने बाटो यसपालि फरक भयो। पहिलोचोटि आउँदाखेरि चाहिँ उनी सफा बिल्कुलै चाहिँ अलिक कोरा थिए, तर उनलाई कुनै किसिमको दाग साग थिएन। जेएनजीबाट आएका छन्, ठिक छ, युवा हुन् गर्छन् भनेर गर्न पनि गरे, तर यसपालि आएको बाटो छ। अहिलेसम्म त्यो प्रतिवेदनको छानबिनको बाहिर निस्केको छैन, हेर्नुहोस्। सरकारले गठन गरेको यो कमिसनले सरकारलाई बुझायो, त्यही सरकारले फेरि निर्दोष हरायो, त्यही सरकारले चट्ट झन्डै गृहमन्त्री बनायो। यो त हेर्दाखेरि त कहीँ लुकुवा बाटोबाट फस्याओ कि पहिले त सोझो बाटोबाट ठुलो ढोकाबाट भित्र फसेका थिए मन्त्रीमण्डलमा, यसपालि त लुकुवा बाटो सुरुक्क पस्या बुझिन्छ। त्यो हुने बित्तिकै नैतिक बल घट्छ। त्यति यसपालि सुदन गुरुङ जति हामीले मन पराए पनि
0: तपाईँले त मन पराउनु भएको थियो नि त होइन, सुदन गुरुङको एक्सनहरू, सुदन गुरुङ राम्रो काम गर्दैछन्, गृहमन्त्रीमा यस्तै मान्छे चाहिन्छ भन्नुभएको थियो नि तपाईँले।
8: हो, गर्छन् पनि होलान्, तर अब उनको भित्र पस्ने बाटो फरक भयो कि। जहिले पनि हामीले प्रक्रिया पनि हेर्नुपर्छ, नतिजा भन्दा पनि कहिलेकाहीँ जाने बाटो कुनबाट आएको छ भने कुनै मान्छे एकदम आएर एकदम ठुलो दान दातव्य गर्ला त त्यो मान्छे काटिकन आएको छ फर इक्जाम्पल छ भने त त्यो त अन्यायको पैसा हो नि त। त्यसै याद छ त मलाई हन्डुरासमा जब बेबी डकले जाने त्यो पैसा एकदम भयङ्करसँग डोनेसन दिन्थे, मदर टेरिजाले भन्दै त्यो पैसा लिँदाखेरि कत्रो आलोचना भयो संसारभरि, चाहिँ यस्तो हत्यारको पैसा तपाईँले कसरी दिनु भएन मदर टेरिजालाई पनि त्यो भएको थियो कि, फेरि सुजन गुरुङको आए राम्रो भयो त बाटो चाहिँ नि लुक्वा बाटो भइदियो।
0: यसको मतलब अब सुजन गुरुङमाथि चाहिँ निष्पक्ष रूपमा छानबिन क्लियर हुन सकेन, प्रतिवेदन बाहिर ल्याइएन होइन,
8: जुन चाहिँ नि जुन छानबिन टोलीले गरेको छ नि त्यो कमसेकम पब्लिकमा या मिडियामा त आउनु पर्यो नि त, सरकारले गठन गर्ने अब उद्देश्य रहेछ उनलाई ल्याउनु भनेर, अब त्यो उद्देश्य प्राप्तिको लागि चाहिँ त्यही खालको कमिसन बनायो, त्यही खालको प्रतिवेदन आयो, त्यही खालको चाहिँ प्रधानमन्त्री ओ निष्पक्ष एकदम निर्दोष भने र गृहमन्त्री बनाए, हामीले हेर्दाखेरि त्यसो देखियो के, त्यसो नदेखिनु ल्यायो भने पहिले त्यो प्रतिवेदन मिडियामा र जनतामा दिन पर्थ्यो, हामीले पनि हेर्न पाउनु पर्थ्यो, हो जनताले पनि भन्छ मिडियाले पनि होइन यो के एकदम सफा रहेछ मान्छे भनेदेखि अनि के आउनु भने त्यो फ्रन्ट डोरबाट आएको हुन्थ्यो कि सोझो बाटोबाट, यहाँ त हेर्दाखेरि त न प्रतिवेदन जनतामा दिन्छ न मिडियामा दिन्छन्, सोझे निर्दोष भनेर ल्याउँछन्, कसरी भने निर्दोष भनेर,
0: ए भनेपछि उनलाई धोइपखाली गरेर ल्याइयो डाक्टर,
8: हेर्दाखेरि उनलाई उनले सफाई पाएको होइन कि सफाई दिलाइए जस्तो हामीलाई लाग्छ, अब त्यो कुरा सुदङलाई खराब हो कि हामीले उसलाई मन पराएको व्यक्ति हो, जनताले यो मान्छेले काम हाम्रो लागि गरेको छ भनेर परेको व्यक्तिलाई अब यो हिसाबले आउँदाखेरि चाहिँ मान्छे जनताले पर्छ ए बाबा यो त चिया हो यो भने शङ्का त पर्यो नि, जुन कुरा स्वच्छ जान उहाँलाई सोचेको सुदनलाई हामीले हेरेका छौँ दृष्टिबाट, अब त्यो त त्यो नहुने भयो त्यो, त्यसले गर्दा उनको इफेक्टिभनेस हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ नि चिया हो यो भने त्यो सधैँ त्यो र शङ्का चाहिँ पर्ने भयो कि,
0: अनि अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ सरकारले जुन किसिमले भ्रष्टाचारीहरूलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाहरूलाई चाहिँ अगाडि बढ़ाइरहेको छ, यो नक्कली भूटानी शरणार्थी प्रकरण समेत यो ओली आरजू सहितलाई झिकाउन माग गरेको निवेदन समेत दर्ता भएछ, यो भ्रष्टाचारमा शून्य सहनशीलतामा बालिन सरकार एक्टिभ भएर अगाडि बढ़िरहेको जस्तो लाग्दैछ,
8: होइन एक्टिभ हुनै पर्यो नि, अझै यिनलाई के को लागि ल्याएको, यो दुईटै म के को लागि दिएको, भ्रष्टाचारलाई निर्मूल गर भनेर भने सुरुदेखि भनिहाल्छ बाबा वाइट बडी काण्ड सुन काण्ड भेपिङ काण्ड ललिता निवास काण्ड गिरीबन्धु काण्ड क्याम्बोडिया काण्ड चाङचोको चाङचो मुद्दाहरू त त्यो खोल न बाबा, हामीले भन्दा त्यो खोल, अब यो अब कहिले चाहिँ राजा हत्याकाण्ड भन्छन् कहिले 46 साल होइन
0: 62
8: होइन गरून् ठिक छ, तर 62 यता जुन अहिलेको ताततातै पोलिटिसियन त्यही हुन् त्यही ओली त्यही देउवते प्रचण्ड छन् पार्टीहरू त्यही हुन्, यिनीहरूले 20-22 वर्ष लुटेर खायो यो मुलुकमा, तिनीहरू त कमसे मुद्दा रेडी छ बाबा खोले खुलिसकेका छ, त उनी आफै आफै मिलेर चाहिँ तिनवटा प्रधानमन्त्रीले आफै मिलेर चाहिँ एउटाको मुद्दा अर्को बन्द गरिदिने अर्को अर्को हेर्न दिने गरेर मिरो मिचोमा सब भएका थियो, अब त्यो त मुद्दा खोल बाबा, त्यो मुद्दा रेडी छ खोल्न मात्रै बाँकी छ, खोलेर अगाडि बढेर दण्ड दिनुपर्छ, दण्ड दिने व्यवस्था गर त्यो हाम्रो भनाइ छ, अहिले ताततातै हाम्रो चाहिँ बेस्टेडी यताको कुरा गर, अब अगाडि त्योभन्दा पछाडि हेर्ने भने पछि गर्दै गरौँ भिन्दै कुरा सक्छौ भने, अहिले हामीले त व्यक्ति के छन् पोलिटिक्समा एक्टिभ छन् यिनले फेरि पावरमा कुनै आउन सक्छन् तिनलाई त भ्रष्टाचार त त्यहाँ त दण्ड हिंसाको अन्त गर्न पर्यो, त्यो तिनलाई त त्यही कुलाई ल्याएको हो नि जनताले के कारण ल्याएन,
0: दरबार हत्याकाण्ड छानबिन गर्छु भनेर चाहिँ कतै आफूमाथि लागेका आरोपहरूलाई डाइभर्ट गर्ने र जनताको अलिकति यो पब्लिसिटी कमाउने
8: पब्लिसिटीको कुरा हो यो, किन मैले त भनिदिए हजुर कतिवटा मिडियामा यो दरबार हत्याकाण्ड कुनै कुनै प्रुफ कतै देख्ने छ, त्यो भएको ठाउँको संरचना भत्काइसकेका छन् व्यक्तिहरू कहाँको कहाँ पुगिसके, अब सबै 25 वर्ष बितिसक्यो, यो त कहाँबाट कुन चाहिँ प्रमाण ल्याउने, प्रमाण त त्यो स्पटमा गएर हेरेर पो हुनसक्छ त, अब स्पटै खत्तम भइसकेको छ सबै खन्जर भइसकेको छ त्यहाँ, यो अहिले यो भन्नु चाहिँ नि पपुलिजम मात्रै हो, अहिले चाहिँ डाइभर्ट गर्न खोजे मात्रै हो,
0: होइन अब डाक्टर साहब यो सरकारका मन्त्रीहरूले पनि काम गर्ने कुरामा डेलिभरी दिने कुरामा नवप्रवर्तन र डिजिटलाइजेसनमा जाने कुरामा होइन अहिले नयाँ मन्त्रालय पनि थप भएको छ, महावीर पुन पनि मन्त्रालयमा गएका छन् तर उहाँले चाहिँ झोली झिम्टा बोकेर फेरि मन्त्रालयतिर प्रवेश गर्नुभयो, अहिले उहाँको पनि के आलोचना हुँदैछ भने अब हामी नवप्रवर्तनतर्फ अलि अगाडि बढ़नु पर्यो, चौचौको पेटीमा चाहिँ मतदान गरिरहेका दृश्यहरूदेखि होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै यो अधिवेशनहरूमा जिल्ला अधिवेशनहरूमा अब प्रदेशमा पनि त्यही हुने होला, नवप्रवर्तनका नाममा पैसा चाहिँ छुट्यायो भने तर यसको प्रगति विवरणहरू चाहिँ दिन नसक्ने यो अन्यन्य स्टनतिर लागे कतै भन्ने खालका पनि विषय आएका छन्, कसरी हेर्नु
8: मैले भनेको थिएँ महावीर पुन अहिले मन्त्री हुन पहिला हामीले भन्छ एक जमानामा चाहिँ नि होइन यो कार्यकारी त जाँदाखेरि चाहिँ भइगयो टप मोस्ट मान्छेहरू दिउँ, सन्दीप रुई छन्, महावीर पुन छन् भनेर हामी कतिको नाम दिएको थियौँ, हामीले तर सुरेन्द्र केजु यस्तो नाम दिएको थियौँ कि. तर अहिले हेर्दाखेरि त महावीर पुनलाई मन्त्री हुन चाहिँ नि फिट चाहिँ होइन भयो. उनी धेरै हाई साइन्टिफिक भएको बुद्धि भएको व्यक्ति, उनले त सल्लाह माथिल्लो तहबाट सल्लाह दिएर त्यो कार्बिनेट गर्न उनले चाहिँ त्यो पावर दिन पर्थ्यो. मन्त्री बनाएर होइन कि त्यो मन्त्रालयमा उनलाई टप मोस्ट सल्लाहकारको रूपमा कम्प्लिट पावर दिएर राखिदिन पर्थ्यो. मन्त्रीले आफ्नो चाहिँ एडमिनिस्ट्रेसन गर्थे, ब्युरोक्रेसी चलाउँथे, फाइनेन्सहरू हेर्थे, तर माथिल्लो साइन्टिफिक सल्लाह दिएर चाहिँ कारणले गर्दा उनलाई त्यो पद दिन पर्थ्यो. अनफर्चुनेट उल्टो भयो चाहिँ उनलाई चाहिँ मन्त्री नै बनाइदियो. मन्त्री बनाएपछि अब त्यहाँ विजय बाबा त्यहाँ ब्युरोक्रेसी हेर्नु पर्छ, फाइनेन्स हेर्नु पर्छ, भ्रष्टाचारको कुरा आउँछ, सरुवा बढुवा यो सबै आउँछ. त्यही नै त्यो उनलाई त्यो ठाउँमा चाहिँ दिनु गल्ती थियो. उनलाई त्यहाँ उनको ल्याएको अनुसार जो उनको खुबी छ त्यो साइन्स हो, टेक्नोलोजी हो, त्यसमा उनलाई चाहिँ कम्प्लिट छुट दिनु पर्छ. मन्त्री भएर त्यो गर्नै सक्दैन, नट पोसिबल.
0: होइन, मन्त्रीमा चाहिँ मैले कायपलट गर्छु, अब यो एकदमै छिटो चाहिँ हुँदैन, केही समय कुर्नुहोस् भन्नुभएको छ क्या उहाँले चाहिँ.
8: होइन, उहाँले पनि ठिक हो, तर उहाँले चाहिँ फेरि एउटा पनि भन्नुभएको छ, मैले आफै खोलेको पासोमा म आफै परेँ भन्नुभएको छ नि. अब त्यो पासोमा परिपरि भनेपछि आउनु हुँदैन. उहाँले भन्नु पर्थ्यो कि म ब्युरोक्रेसीमा जान्दिनँ, म म्यानेजमेन्ट जान्दिनँ, म यो सरुवाबाट म गर्न सक्दिनँ, मेरो काम हो साइन्सलाई अगाडि बढाउने, म कलेज कलेज स्कुल स्कुल एआई कम्प्युटराइज इन्टरनेट त्यसमा सब म लाग्छु, मलाई मन्त्रालयमा माथिल्लो तह सल्लाहकार पावर साथ मैले देऊ, कुनै पद पनि बरु देऊ, तर मलाई मन्त्री नबनाऊ. मन्त्रीले त्यहाँदेखि जुन डे टु डे काम गर्ने कुरा त्यो त एकदमै गाह्रो काम छ. सचिवको यता सचिवको उता सरुवा बढुवा फाइनान्स भयो, आज यति पैसा यहाँ खर्च भयो, त्यो त्यतापट्टि त्यो बुद्धि जान गयो भने त उनले मेन काम त गर्नै सक्दैन. त्यही महावीर पुनियाले मन्त्री हुनुभन्दा माथिल्लो तहको पावर सहितको जाने सल्लाहकार बाद हुन्थ्यो. अब त उनले अब मन्त्री नै भन्न खोजेछन्. अब पहिले पनि उनी इलेक्सन गराउने हामी भनेर मन्त्री भए, सुजा कार्यको टाइममा चट्ट मन्त्री छोडेर आफै इलेक्सन गर्न गए, राज्य स्वतन्त्र पार्टीले उनलाई फेरि एकदम अङ्गडाएर जिताइ पनि दियो. रिजल्ट के भने कि बच्चनमा अलिकति ठेगान देखिएन कि, भनेको चाहिँ हाम्रो काम इलेक्सन गराउने भन्दाखेरि चट्ट गएर आफै पो इलेक्सन लडे भयो. गर्दाखेरि उनको त्यहाँदेखि अलिकति त्यहाँनिर बोलीमा अलिकति त्यहाँनिर पदको लोप पनि देखियो के.
0: होइन डाक्टर साहब, अहिलेको अवस्थामा बालेन शाह प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भेज अलिकति कन्ट्राडिक्सन शुरू भएको हो, यो मनमतान्तर शुरू भएको हो.
8: डेफिनेटली हो, किनभनेदेखि यसमा एउटै इन्डिकेसन दिन्छु. एउटा जाने जब प्रधानमन्त्री मोदीले बोलाउनु भयो, आफै फोन गरेर दुई दुईचोटि फोन गरेर चाहिँ बालेनलाई बोलाउनु भयो, निम्ता दिनुभयो, जबकि नेपालले निम्ता माग्न पर्थ्यो, निम्ता दिनुभयो, त्यो बालेनले लगता ओके ठिक छ, नेपालको लागि हानि गरे, उनले चाहिँ ज्यादै हट र माने घमण्ड गरे बुझ्यो मैले. तर त्यसले बापत रवि लामिछाने गए, हेर्नुहोस् रवि लामिछाने गएर त्यो त्यस्तो चाहिँ अब नेपाल इन्डियासँग जुन एक प्रकारले चिसोपन त आयो नि, त्यसमा चाहिँ नि रवि लामिछाने जाँदाखेरि त्यसबेलामा नेपालको सरकारले भन्नु पर्थ्यो हो हाम्रो प्रधानमन्त्री बालन शाह ज्यादै बिजी आउन सक्दैन, तर अध्यक्ष हुनुहुन्छ, उहाँलाई पूरा समर्थन सरकारको छ, उहाँलाई जे गर्नु छ सरकार तर्फ गर्नु छ भनेर आखिर रवि लामी छ भने त पार्टीको अध्यक्ष हो बाबा,
0: भनेको मतलब भ्रमणलाई चाहिँ सरकारी स्तरको भ्रमण बनाउन सक्नु पर्थ्यो.
8: उसलाई चाहिँ त्यो उसलाई त अफिसियली एकदम हाम्रो तर्फ नेपालको सरकार तर्फबाट पूरा समर्पण भन्न पनि ठाउँमा त हामीलाई थाहा नै छैन, यो प्रधानमन्त्री कार्यालय थाहा पनि छैन, उहाँको प्राइभेट भिजिट होला कि के होला म त त्यसो भन्ने हो भने यो त अनर्थ होइन र भन्नुहोस् मलाई. त्यही पनि भारतले वास्तव गरेन, रवि लामी छानलाई दिनुसम्म सम्मान दियो, रविले पनि नेपालको हुनुसम्म इज्जत बचाएर आए. तर त्यसपछि मेन नेक्स्ट पोइन्ट के छ, खनाल पुगे, तत्काल दुई दिनपछि खनाल गएका छन् परराष्ट्र मन्त्री. उनीहरूले एउटा कुरा फर्किने विषय के भन्ने थाहा छ, त्यो मलाई एकदम इन्ट्रेस्ट लाग्यो. हाम्रो यस्तो दुई तर्फ यो उच्च स्तरीय चाहिँ भेटघाट भएको थिएन, मेरो यो भेटघाटपछि चाहिँ यो सुरु भयो भने रवि लामी छाने तीन दिन अगाडि गएर उनको त्यो बाटो त्यत्रो खोलिदिएका छन्, त्यत्रो चिसिएको भारत सम्बन्ध जोडेर आउने रवि लामी छाने, अब यत्रो अध्यक्ष गरेर गएको आएको त्यो उसले वास्तै गरेर मैले गरेर आउँदाखेरि अब चाहिँ भने मैले त्यो बुझेँ, अब चाहिँ नि डेफिनेटली यतातिर रवि लामी छानेलाई त्यो निस्तेज पार्न खोजे उनको भ्रमणलाई प्रधानमन्त्री कार्यालयबाट, यतापट्टि परराष्ट्र मन्त्री भन्छन् रवि लामीजीको वास्तै गरेनन्, त्यत्रो उनले रविले गरेर फिल्ड ठिक गरेको हो अनि मैलेदेखि यिनमा डेफिनेटली गडबडी भइसकेको छ.
0: होइन एउटा कुरा चाहिँ, जस्तो अब रवि लामिछाने त राम्रो सम्मान पाए नि त भारतमा, डाक्टर
8: एकदम राम्रो, माने हामीले सोचे मैले आजसम्म यति वर्ष भयो भारत नजिकै छ, मैले हेरेको छु कुनै पनि यहाँबाट कतै पनि संसारको कोही पनि कुनै पार्टीमा अफिसमा जाँदाखेरि त्यत्रो सम्मान कुनै नेताले आएछ संसारकै कुनै नेताले पाएको पनि छैन हेर्नुहोस्
0: यति राम्रो सम्मान पाए रवि लामिछानेजीले
8: भयङ्कर र सम्मान दियो माने भारतले नेपालसँग यति चिसेको सम्बन्ध ओली देउबा र प्रचण्ड बिगारेका थिए त्यसलाई भारतले नेपालसँग सम्बन्ध कति राम्रो गर्न खोजेछ भन्ने कुरा बीजेपीले पनि त्यत्तिकै सम्मान दियो तत्काल परराष्ट्र मन्त्री तत्काल अमित शाह तत्काल मोदी तनातन भेटियो सबैले राम्रो सम्मान गरेका छन् भने रविले पनि आफ्नो छवि एकदम राम्रो नेपालको बेइज्जत नहुने गरिकन इज्जत नै कमाउने गरिकन गरे त्यो रविलाई बधाई छ किनभने नत्र जो गए पनि आफ्नै बोल्थे रविले भने मैले त देशको विकासलाई ढोका खोल्न आएको छु भने त्यो बिल्कुल सत्य कुरा हो मलाई पनि थाहा छ आफ्नो पर्सनल अनुभवबाट जो प्रधानमन्त्रीहरू जान्थे या ठुला व्यक्ति जान्थे आफ्नै कुरा गरेर आउँथे कि या पार्टीको लागि गर्थे त्यसरी रविले यसपालि इज्जत पनि नेपालको धान्यो सम्मान पनि भयङ्कर पायो नेपाल भारतको सम्बन्धलाई जतिसुकै ओली बालन शाहको सरकारले उनलाई निस्तेज पार्न खोजे पनि त्यो धेरै राम्रो भ्रमण र भारतले त्यो प्रधान हाम्रो यहाँको प्रधानमन्त्रीको हरकतलाई वास्तै गरेन
0: अब अहिलेको अवस्थामा चाहिँ भारत भ्रमण जानु पूर्व रवि लामिछानेजीको अघिल्लो दिन प्रधानमन्त्री बालिन शाहले संसदमा दिएको अभिव्यक्तिको पनि निकै ठूलो कडा आलोचना भइरहेको छ डाक्टर साहब तपाईँलाई कस्तो लाग्छ
8: त्यो त हो नि त्यो भन्न पाइन्छ भने अब त्यो बेलामा क्वेसन त्यो लिपु लेख र लिम्पिया धुराको त्यो क्वेसनमा गएर चाहिँ ठ्याक्कै चाहिँ हामीले पनि भारतको मिचा चाहिँ भनिदिएपछि त अहिले अरू बोर्डरमा मात्र छैन अब फेरि जहाँ वाद विवाद भएको ठाउँमा कहिले यता कहिले उता जान्छ त्यो भिन्दै कुरा हो हामीले भारतको भूमि त मिचेकै छैन बाबा हामी भारतले पनि आजसम्म भनेको छैन कि नेपालले भूमि मिच्याएको छ भनेर भारत सरकारले आजसम्म भनेको छैन कि नेपालले हाम्रो भूमि मिच्याएको छ भनेर उनले भनेका छैनन् हाम्रो प्रधानमन्त्री चाहिँ त्यो भनेर भने अर्थ के भयो प्रधानमन्त्रीले आधिकारिक रूपमा पार्लियामेन्टमा जाने हामीले मिच्याएको छ भनेपछि त्यो जग्गा फर्काउनु पर्यो हामी त धर्मको भूमि हौ हामी त बुद्ध भगवान्को भूमि हौ हामी प्राण जाए वचन नजाए त हामी त्यो हाम्रो यहाँ त भनाइ नै थिएछ सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो अब सो कुन चाहिँ भूमि दिने बालन शाहले के विचार गरेर त्यो हामीले थाहा पाउनु पर्यो नि त
0: यसको मतलब प्रधानमन्त्रीको गलत हो यसमा
8: गलत मात्रै होइन उनले त माफी माग्नु मात्रै होइन यस्तो बोलेका छन् कि त्यो बोल्ने व्यक्ति नेपालको प्रधानमन्त्री पदमा बस्ने अब लायक छैन राजीनामा नै दिनुपर्छ खालि सत्य माफी मागेर हुँदैन भयो राजीनामा दिनुपर्छ त्यो फर्काउनु पर्यो हामी त धर्मको भूमि हौ हामी त बुद्ध भगवान्को भूमि हौ हामी प्राण जाए वचन नजाए त हामी त्यो हाम्रो यहाँ त भनाइ नै थिएछ सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो

0: बस्तीमा डोजर चल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै कैयन नेताहरूका र कैयन उनीहरूका नजिकका व्यक्तिका पर्दाखेरि बस्ती हटाउन छोडियो भन्ने कुरा आएको छ। यस्तै यस्तै खालका क्रियाकलाप हुने त होइनन्? कतै सुदुन गुरुङको यो दुई पखालीबाट चाहिँ के सन्देश
1: दिनुहुन्छ? संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका जुन 181 वटा छन् तिनमा कुनै सिरियसनेस देखेका छैन। यिनी संसदीय व्यवस्था जानेका पनि छैनन्, पोलिटिसियन पनि यिनी होइनन्। घण्टीको सुनामीमा उनलाई पहिचान नगर्ने व्यक्तिहरूमै घण्टीको सुनामी उसलाई चाहिँ भोट दिए, घण्टीमै हाले, कसलाई व्यक्तिले हाले मात्र छैन, घण्टीमा दिए। यिनी कुनै बिल्कुल कोरा व्यक्तिहरू आएका छन्। हेर्नुहोस्, त्यसमाथि अहिले यो छानबिन गर्ने मलाई डर के छ भनेदेखि बिस्तारै बिस्तारै चाहिँ नि मान्छेको अब हामी भ्रष्टाचार विरुद्ध गर्छ भने पनि बिस्तारै बिस्तारै बिस्तारै भ्रष्टाचार त आउँछ, अब इन्फ्लुएन्स आउँछ आउँछ। अघि ठुल्ठुला नेताहरू छन्, यता त तीन तीन चार चार जो प्रधानमन्त्री भएका व्यक्तिहरू उनले इन्फ्लुएन्स गर्दैन भन्न सकिँदैन। मलाई डर के छ भने मुद्दाहरू अगाडि त लग्लान् तर फितलो मुद्दा लगिदियो भने त त्यो त फेरि कोर्टले त फ्याँकिदिन्छ। हेर्नुहोस्, त्यहाँ डर चाहिँ नि छ। तर त्यही पनि कमसेकम हामीले देख यसपालि ब्यालेन्स उसको सुदन गुरुङको प्रतिवेदन नै मिडियामा दिएनन्, जनतामा दिएनन्। त्यस्तो गुपचुप गरेर त हुँदैन। अब जाने भएदेखि ओट खुल्लेआम पारदर्शी रूपमा चाहिँ नि कडाईको साथमा यी भ्रष्टाचारीहरू 20 वर्ष चाहिँ लुटेका भ्रष्टाचारीको तिनको चाहिँ तिनलाई दण्ड दिने व्यवस्थामा जानुपर्छ।
0: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नागरिक सचेतक अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: आज कति दिन रे? 3 दिन भयो। तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर, नमस्कार।
0: होइन, नेकपा एमाले भित्रको विवाद अहिले मथर हुँदै गएको हो। हिजो अस्तिसम्म हेर्दाखेरि त अब अपरेसनै गर्नुपर्छ भन्ने खालका आवाजहरू सुनेका थिए, तर अहिले सीतामलले सन्चो भयो होइन?
9: विवाद खासै विवाद त थिएन, अब बाहिर
0: खासै विवाद त थिएन। महासचिव, उपाध्यक्ष लगायतकाहरूले चाहिँ सचिवालय बैठकमै तपाईँ छोड्नुहोस् भने होइन अस्ति भर्खर अध्यक्षलाई?
9: होइन, यो चाहिँ बाहिर प्रचारमा आएको विषय नै हो। बैठकमा चाहिँ जुन ढंगले बाहिर प्रचारमा आयो त्यस्तो बैठकमा त भएको होइन। बैठकको इन्डिङमा अब जुन ढंगले एउटा चाहिँ अब सहमतिका साथ निर्णयहरू गरेर आएको छ र त्यो निर्णय अब कार्यान्वयनको चरणमा छ, अगाडि बढ्दैछ। त्यसो भने बैठकमा जे भइरहेको थियो र त्यो बैठकको विषयलाई लिएर बढाई चढाई जुन प्रचारबाजी बाहिर भयो, यति मात्रै हो. त्यसका कारणले गर्दा एमाले भित्र धेरै नै रडाएको छ. यो अपरेशन गर्नुपर्ने के अनेक खालका कुराहरू, शब्द त बाहिर बनाइएको शब्द नै हो त्यो, बैठकमा बनेको शब्द त होइन, बैठकमा बनेको कुरा थिएन, बैठकमा बनेको विषय थिएन. र बैठकमा त अब ठिक छ, आफ्नो

0: दृष्टिकोणहरू राख्छन्। दृष्टिकोणहरू राख्ने सन्दर्भमा आफूलाई लागेको कुरा त खुल्ला खुलस्त राख्न पाइयो, त्यो राख्ने क्रममा राखेका विषयलाई लिएर बढाई चढाई बाहिर चाहिँ अब प्रचारबाजी भए पछाडि एमाले भित्र धेरै नै अब रडाएको भयो कि क्या हो भन्ने जस्तो बुझ्न गएको हो। त्यसैले अब अहिले त
1: सबै
0: छिटै केन्द्रीय कमिटिको बैठक पनि बस्छ, लगभग पार्टीले असारको दोस्रो हप्ता केन्द्रीय कमिटी बैठक पनि भन्ने छ, त्यहाँ पनि त राख्छ कुराहरू, केन्द्रीय कमिटिका सदस्यहरू पनि राख्छन्। अब त्यसपछि पनि एकचोटि चर्चा हुनेवाला छ फेरि, होइन, एमालेभित्र के हुन लाग्यो भन्ने चर्चा हुनेवाला छ। ठिकै छ, अब चर्चाहरू हुँदै गर्छन्, तर एमाले आफ्नो रफ्तारमा अगाडि बढ्दै गर्छ, आफ्नो हिसाबले अगाडि बढ्दै गर्छ, उसका चाहिँ आफ्नो
1: एमाले अब कसरी बढ्छ अगाडि चाहिँ, विस्तारै हिँड्छ कि रफ्तारमा दौडिन्छ कि होइन एक्सर्साइज गरिरहेको छ कि कस्तो छ अहिले?
0: अनि ठिकै छ, अब हाम्रा आफ्ना संगठनात्मक संरचनाहरू जस्ताको तस्तै छ, त्यसलाई मुभ गर्नुपर्नेछ, अलि मुभ भइरहेको छैन यो सत्य हो, अहिले धेरै राम्रोसँग एकदमै छिटो गतिमा हिँड्न सकिरहेको छैन, त्यसलाई अब अलिकति पूर्ण ताजकी गरेर अब हिँडाउने गरी पार्टीले अब निर्णयहरू गरेको छ, र ती निर्णयहरू चाहिँ को आधारमा तल स्थानीय तहमा अब कार्यकर्ताहरू खट्न थाल्नेछन्, हिँड्न थाल्नेछन्, उसका नेताहरू चाहिँ कार्ययोजना बनाएर हिँड्न थाल्नेछन्। बिस्तारै अब प्रदेशका बैठकहरू सुरु भइरहेको छ, क्रमैसँग जिल्लाका कामहरू गरेर वडा तह पालिका तह सबैमा पार्टीका चाहिँ पहिला संगठनात्मक संरचनालाई निर्वाचन पछिको उसलाई एकचोटि पुनः ताजकी गरेर त्यस पछाडि अब पार्टी कामलाई अगाडि बढ्छ।
1: अब नेकपा एमाले चाहिँ अहिले सरकारका कामहरू, गतिविधिहरू, प्रधानमन्त्रीका अभिव्यक्तिहरू, सुदन गुरुङको फिर्तीलाई चाहिँ कसरी हेरिरहेछ?
0: अब यो चाहिँ नेपाली जनताले यही खोजेको अहिले, होइन, अब कसरी हेर्या भन्नु, जनताले नै खोजेर भोट हालिदिए, अब जनताले नै भोग्छन्, अब भोगिरहेको पनि छ, होइन, हामीले त यस्तो नगरौं नखोज्नु, यस्तो चाहिँ हुँदैन र यो बाटो सम्भव छैन, उहाँहरूको जुन खालको क्रियाकलाप जुन ढंगले उहाँहरू उदाउनु भएको छ, अब पूरा तोडफोड आगजनीबाटै उदाएको शक्ति हो, त्यसो भएको हुनाले यसले चाहिँ मुलुकलाई राम्रो गर्दैन भन्ने हाम्रो मत थियो, हामी त्यही आधारमा अब जनताको बीचमा गएका थियौं, तर जनताले हाम्रो कुरालाई त्यतिखेर अलि पत्याएनन्, अलि मुलुकले खेती बेहोर छ, अब यो अभिगत बेहोर छ, मुलुकले जनताले बेहोर छ, होइन, अब व्यक्ति नै त्यस्तै व्यक्तिहरूलाई, त्यस्तै पार्टीलाई, त्यस्तै मान्छेहरूलाई चाहिँ जनताले छानिदिएका हुन, अब यो त यसको सबै उता जनतालाई नै भोग्छ, र हामीले कमसेकम त्यसको क्षतिपूर्ति त्यसको नभोगोस्, त्यस्तो नहोस्, उनीहरूलाई सचेत गराउने, नराम्रो नगरोस्, अब जितेर आइसके पछाडि राम्रो गरोस् भन्ने अभिप्रायले हामीले सच्चिन सच्याउन न हामीले चाहिँ संसदमा, होइन, संसद बाहिर हामीले आवाजहरू राख्ने हो, जनताका कुराहरू सुनाउने हो, र जहाँसम्म अब जितेर आइसके पछाडि राम्रोसँग चलाओस् भन्ने हाम्रो अभिप्राय हो, त्यसमा हाम्रो सधैँभरि खबरदारी रह,
1: होइन, अब 30-35 वर्षदेखि चाहिँ आश्वासनका फोकाहरू जनताले कति सुन्ने भनेर के तपाईँहरूप्रति त
0: होइन, यो पनि फेरि भनाइ नै रह्यो, आश्वासनका पोका भन्यो, के भन्यो, गाली गर्यो, अनेक गर्यो, होइन, 30-35 वर्षदेखि मुलुकमा जिरो हो त, केही पनि नभएको हो त, अहिले त हिजो हामीले जे जग बसायौँ त्यही जगमाथि नै साथीहरू अलिअलि यसो लिपोत गर्न कोसिस गर्दैछ, त लिपोत पनि राम्रोसँग गर्न नसक्ने ढंगले देखेको कारणले नै आलोचना बढ्या हो, अहिले हामीले चाहिँ खबरदारी गर्दै गरेको हो, अब त्यो केही पनि भएन, यसो भयो उसो भयो, खालि नेगेटिभ, खालि नेगेटिभ, खालि नेगेटिभ, तपाईँहरूको प्रश्नमा पनि सधैँभरि नेगेटिभ प्रश्न के
1: आज बिचौलियाले कसरी राष्ट्र देश चलाएको रहेछ,
0: त्यो त ठिक
1: छ, अहिले बिचौलियाहरूसँग मात्रै
0: त्यो त यस्तो मतलब नेकपा एमाले पनि एमाले हिजो सरकार चलाउँदै गर्दा कोही नेताहरू कोही मतलब भनौँ न कोही सरकारमा जिम्मेवार भएका कुनै पदमा जिम्मेवार भएका कुनै प्रशासकहरू बिचौलियाको चाहिँ फन्दामा परेर बिचौलियाबाटै राज्य सञ्चालन गरेको बिचौलियाबाटै तपाईँको चाहिँ प्रभावित भएर कतिपय जस्तो अहिले देखियो नि त तपाईँको चाहिँ करका दरहरूमा होइन अब अहिलेको अर्थमन्त्रीज्यूले जुन झुटमाथि झुट बोलिरहेको छ हो त्यस्तो प्रभावहरू त अहिले पनि परिसक्यो भन्ने त देखियो नि त अब
1: होइन अर्थमन्त्रीले करका दर हेरफेर गर्ने कुरादेखि लिएर चाहिँ जुन 773 बिवाईडीहरू भेटिएका छन् त्यसमा उनको संलग्नता छ त्यसो भए तपाईँ दावी गर्न सक्नुहुन्छ
0: त्यो अब त्यो त तपाईँको चाहिँ संसदीय छानबिन समिति बनाएर अब अगाडि बढ़ोस् होइन संसदीय छानबिन समितिले चाहिँ त्यसको छानबिन गरोस् हेरोस्
1: उहाँले 2 करोड़ होइन होइन, दुई रुपियाँ मात्रै पनि मैले खाएको छु भने म राजीनामा दिन्छु।
0: त्यस्तो अघोषित सत्ता अथवा बिचौलियाहरू होइन, अब सत्तामा प्रभाव गरेर कमाउन खोज्ने, सत्तामा प्रभाव गरेर चाहिँ आफ्नो प्रभाव जमाउन खोज्ने, आफ्ना हैसियत बढाउन खोज्ने तत्त्वहरू त विश्वव्यापी नै हुन्छन्, नेपालमा पनि छ होइन। त्यस्तो चीजबाट प्रभावित भएर हिजो नेकपा एमालेको सरकार वा सत्ता हुँदाखेरि एमालेका मान्छेहरू त्यसमा फसेका, त्यसका त्यस त्यो अनुसार गरेका हुन् भने त्यो कार्यवाहीको प्रोसेस अगाडि बढाउँदा हुन्छ। कसले त्यसो गरे हो, हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौ, त्यसमा फसेर कोही मान्छेले चाहिँ, कोही नेताले, कोही नेतृत्वले, कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चीजहरूमा अगाडि बढ़ाउ, हामी एमाले पनि शुद्ध हुन चाहन्छौ, एउटा कुरा। अर्को दोस्रो कुरो, वर्तमान सरकारका पदाधिकारीहरू, मन्त्रीजीहरू, उनीहरू पनि त्यसमा नफसोस् होइन, त्यस्तो गर्न खोज्ने, अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ, नेपालमा पनि छ, र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो। र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको, अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन, अब सम्बन्धित निकायबाट पनि होस्, र त्यस्तोबाट चोखो हुनुपर्छ। तर अब हिजोका ती सबै चीजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिएको, जस्ताको तस्तै नराम्रा चीजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन, अनि राम्रा चीजको चाहिँ
1: अर्थमन्त्रीले भन्नुभएको छ नि त, दुई अर्ब होइन दुई रुपियाँ मात्रै घोटाला भएको देखाऊ, म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन।
0: त्यो भनाइ नै हो होइन, अब त्यो त अब देखाऊ भन्ने भन्ने, अब संसदीय छानबिन समिति बनाउन त सकिएको नि, बाहिर किन बोल्दै हिँड्ने, संसदीय छानबिन समिति बनाऊ, त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ, त्यही प्रतिवेदनको आधारमा अगाडि
1: बढ्यो। बारम्बार
0: अनि संसदीय छानबिन समिति बनोस् न, त्यस पछाडि चाहिँ अवरोधहरू हट्छ, सबै हुन्छ, निष्पक्ष ढंगले अगाडि बढ्छ। अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ, स्याबास भनौंला, त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने, अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
1: बढ्छ।
0: त्यही त सत्ताको प्रभाव भने त्यही नै हो, तपाईँको चाहिँ आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने, प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन। पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त, अब पार्लियामेन्ट चलिरहेछ, पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त, संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि, सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो, संसदमा चाहिँ सर्लग्न हुनु पर्यो नि त, संसदमा नहुने बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो, त्यस पछाडि होइन भनेर अब भन्यो, त्यो कसले त्यो पुष्टि गर्ने के? त्यसो भएको हुनाले यस्ता चीजले यसले चाहिँ अराजकता बढ्छ, यसले सत्ताको स्वेच्छाचारिता बढ्छ, यसले चाहिँ तपाईँ जिम्मेवारीपन घट्छ, त्यसो भएको हुनाले सरकार, सत्ता, संसद यी सबै चीजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐना जस्तै छर्लङ्ग हुनुपर्छ।
1: अहिलेको अवस्थामा सुनपानीले धोइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शंका आशंका? त्यसो भए
0: अब प्रश्नै देखियो नि तपाईँको चाहिँ, ठिक छ अहिले चोख्याउनु होला, ओके यो पनि हामीले स्वीकार दियौं, चोख्याउनु होला, आफ्नो समिति बनाउला, आफूलाई चोख्याउने समिति बनाउला, सम चोखिएला, जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ, अब ठिक छ नि त, कुनै दिन फेरि त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि,
1: अब अहिलेको
0: दिन आउँछ नि, समय त गतिवान छ, अगाडि बढ्दै गर्छ, त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखे, म चाहिँ फ्री भएँ, मैले चोख्याउने मान्छे राखेर चोख्याएँ भन्ने लाग्यो होला मनमा, तर अब यो चिज त सधैँ रहि नै रहने
1: भयो,
0: सबै फाइलहरू चाहिँ होइन, उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने,
1: त्यस
0: पछाडि यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त, अब होइन, यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन, त्यसो भएको हुनाले अहिले चोखिए एकदम चाहिँ उन्मुक्ति पाए भनेर खुसी नमनाए हुन्छ कसैले।
1: होइन, तपाईँ पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री स्वर्णिम वाग्नेले करका दर हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ, यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
0: अनि यस्तो अब बजेट चाहिँ कस्तो हुन्छ भने, अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब स्वेलिङ बजेट हो, अब यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ, अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ काम हुन्छ पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ अब काम त हुँदैन त्यसो भएको हुनाले वर्षौं वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन् त्यसै स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो एकदमै यो त ब्लन्डरै भएको छ अब यस्तो चीजले अब स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनायो अब यो एकदमै दूषित बनाएको छ त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन गरेर त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ अब ठिकै छ त अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउनु नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ 100% ग्यारेन्टी गर्न सकिन्छ अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन हिजो हामी ठिक छ हामी यसो सामान्य बहुमत हुँदा यसो बीचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्ता चिजहरू आँट गरेर छलफल चलाएका थियौँ होइन अब अहिलेको बिमा समेत पनि धान्न नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब त्यसो भएको अब त अगाडि बढौ अब त किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त जनताले त अब रुचाएरै हालेका छन् होइन कि त जनताले गल्ती नै गर्यो मिस्टेकै गर्यो भन्नु पर्यो होइन यस पटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यायो भन्नु पर्यो यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पर्यो नि नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो त्यसमा अलिकति थपथाप गरेर ल्याएको नै होइन अब हिजो हामीले रेल मार्गको कुरा गर्दै गर्दाखेरि अब गल्ली गर्ने विरोध गर्ने कहाँ बनेर कहाँ बन्छ भन्दै थियो उही रेल मार्गको कुरा गर्छ अहिले पनि हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू सुरुङ मार्गहरूको अध्ययन गर्दै सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू आज उही बजेटमा उही कुरा हो बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौं त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँै छैन र त्यसैले त पार्लियामेन्टमा मान्यज्यूहरूले एकदमै अब भनिराख्नु भएको छ बोलिराख्नु भएको छ फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यज्यूहरूले पार्लियामेन्टमा
1: यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हजुर नमस्ते
1: वामजु नेकपा एमालेका नेता शेरबहादुर तामाङ आज नै श्रोता नेपाली बसमा छोटो विश्राम छु विश्रामपछि पुनः उपस्थित गर्नेछु
2: क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: Bus. Redmi A7 Go, A7 Pro. Ajali, hello. Let's go.
1: 6.9 inch ko standard display. AI powered camera. 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule. Tapai ko majjit barambar.
2: Radio Bihani 97.6 MHz.
3: यतिखेर नेपाली बसमा अमेरिकाको बोस्टन शहरबाट वैज्ञानिक जितु उपाध्याय जोडिनु भएको छ। उपाध्यायजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद खेमजी।
3: अब तपाईँ अमेरिकाको बोस्टनबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिरहँदाखेरि तपाईँको सेक्टरको नवप्रवर्तन तथा अब यो होइन एउटा नयाँ मन्त्रालय नेपालमा पनि स्थापना भयो, अब विज्ञान र प्रविधिमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। के छ तपाईँको फिडब्याक भन्नु?
4: म अहिले घुमाइको सिलसिलामा यता आएको, खास मेरो बसाइ नेपाल र पछिसम्म क्यानाडा हो, र निश्चित रूपमा विज्ञान र प्रविधिलाई छुट्टै विशिष्टकृत गर्नको लागि मन्त्रालय गठन गरिएको छ वर्तमान सरकारले। यो स्वागत योग्य छ। यसले नेपालको विकासमा विज्ञान प्रविधि र इनोभेसन को क्षेत्रमा होइन फोकसली काम गर्नको लागि अब विषयगतै मन्त्रालय तोकिसकेपछि यसमा चाहिँ डायस्पोरामा रहेका या नेपालभित्र रहेकाहरू जो नवप्रवर्तनसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठूलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ।
3: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढंगले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका चाहिँ योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौं भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपाल प्रतिको धारणा अर्थात नेपाल प्रतिको हेराई चाहिँ कस्तो छ?
4: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जेनजी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जेनजी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन, निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट 2/3 मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छ खेमजी। विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गर्यौं, अवस्था परिवर्तन भएन, र त्यति मात्र होइन एउटा सरकार फुल फेज 5 वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म, र अहिले स्थिर सरकार स्टेबल गभर्नमेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
3: होइन, अब नेपालीहरूले एउटा आशाको किरण चाहिँको शुरूआत त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू। होइन, मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ दुई पखाली क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर सार्वजनिक नहुने, बजेटका करका दरमा हेरफेर हुने, होइन सीमानाकाबाट आएका गाड़ीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुदैन?
4: अहिले निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने सरकार भनेको बहुमत 2/3 मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए, र अहिले पनि तपाईँले जुन प्रसङ्ग उठाउनुभयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग बन्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ, र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन, यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु, उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि, तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको बुझाइ छ मेरो बुझाइअनुसार। रह्यो अर्को, तपाईँ गृहमन्त्रीको कुरा उठाउनुभयो, अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो कार्यमाले क्लिन चिट पाउनुभयो यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ। र यो अर्को कुरा संसदमा राष्ट्रियताको विषयको लागि
3: होइन डायस्पोरामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन्, विश्वका धेरै ठाउँहरूमा नेपालीहरूले नेपाल फर्किन चाहन्छन् नेपालीहरू।
4: सिप र ज्ञानलाई भौतिक रूपमा आफू उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने, जहाँ यदि राम्रो उपयोग इच्छुकहरू पनि हुनुहुन्छ भने, अर्को कुरा
3: तपाईँको अडियोमा अलिकति क्लियरिटी आएको छैन जितु उपाध्यायजी, अलिकति यो नेटको समस्या वा इन्टरनेटको समस्या हो, अलिकति क्लियर ठाउँमा गइदिनु प्लिज।
4: निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने, अर्को थरीले हेलो
3: सुन्दै हुनुहुन्छ, सुन्दैछु सुन्दैछु, कन्टिन्यू गर्नु।
4: हजुर, जुन कुनामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित र गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ।
3: अब
4: निश्चित रूपमा आफ्नो संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित, चासो र जिज्ञासु बढी।
3: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ, नेपाल कानेर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ। देश अहिले यो विकसनोन्मुख तर्फ नै अहिले रहिरहनुको कारण, एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धिको यात्रातर्फ नडोरिएको नजानुको?
4: अब नेपाल किन बनेन भन्नेको विषयको बस धेरै अगाडिदेखि उठ्दै आएको छ, र केही नेपालको विकास निर्माण तिर होइन फेरि कि अहिलेको सरकार हुँदा सबै ठिकठाक हुने र पूर्ववत सरकारले केही पनि गरेन भन्ने कुरा छैन। विशेष गरी खेमजी, हामीहरूको बुझाइ के छ भने, पटक पटक व्यवस्था परिवर्तन भयो, हामीहरू सबैजनाहरू व्यवस्था परिवर्तनमा बढी इङ्गेज भयौं, र बीचमा चाहिँ लामो सशस्त्र यसले गर्दा यी एवत कारणले गर्दा, दोस्रो कुरा सुशासन र स्थिर सरकार सबभन्दा ठूलो बाधक भयो भन्ने बुझाइ छ। अब यो कुरालाई चाहिँ अहिलेको म्यान्डेटले त्यो पूरा गरेको हुनाले अब देशलाई सुशासन र स्टेबल सरकारले चाहिँ विकासतिर डोर्याउँछ, पहिले भएको विकासलाई पनि लाई टेक्दै थप समृद्ध देश बनाउनको लागि चाहिँ अगाडि बढ्छ भन्ने आशावादी छौ।
3: होइन, तपाईँ नेपालमा पनि आउने जाने भइरहन्छ, तपाईँको नेपालमा अलिकति बढी बेसी नै बस्नुहुन्छ, तर नेपालमा जुन किसिमको भ्रष्टाचारका कुराहरू आउँछन्, होइन, नेपालमा चाहिँ लगानी गर्न चाहिँ विदेशीहरू रुचाउँदैनन्, लगानीको वातावरण सिर्जना गर्ने खालले चाहिँ सरकारले त्यसको चाहिँ फ्लेक्सिबिलिटी गरिदिँदैन, त्यसको भनौँ त्यो अवसर प्रदान गरिदिँदैन भन्ने आवाजहरू पनि उठ्छन्। अहिलेको बजेट र अहिलेको सरकारको एक्सन कसरी हेर्नु भएको छ?
4: अब अहिले त अब यो बजेट भर्खर आएको छ, यसलाई कसरी कार्यान्वयनमा जान्छ त्यो कुरा ठूलो पार्ट भयो, किनभने हाम्रो प्रत्येक वर्ष जेठ 15 गते प्रत्येक सरकारले ल्याउने बजेट एउटा एउटा निरन्तरता नै हो, यसलाई कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा ठूलो एउटा चुनौती छ। र अर्को कुरा कि अघि तपाईँले भने जस्तो लगानी गर्न चाहने लगानी गर्न चाहन्छन् र लगानी गर्नको लागि दुई तिनवटा कुरा, एउटा चाहिँ तपाईँ झन्झिटुलो यो एडमिनिस्ट्रेटिभ बर्डन हडल छ, त्यो कुरामा ठूलो के अरे झन्झट बेहोरेको धेरैको अनुभव छ कि आफ्नो पुँजीलाई लगानी गर्न गयो, दर्ता प्रोसेसदेखि नै आफ्नो दर्ता प्रोसेसदेखि नै त्यो चाहिँ एडमिनिस्ट्रेटिभ हडल्स हो, त्यो कुरालाई चाहिँ स्मुथ गर्न सक्यो, नीतिगत सुधार गर्न सक्यो, एन नियम र कानूनलाई थोरै के अरे लगानी मैत्री चाहिँ परिभाषण गर्न सकियो भने, विदेशी लगानी मात्र होइन डायस्पोरामा रहेका धेरै नेपालीहरू जसले आफ्नो सिप र ज्ञान र आफ्नो पुँजीलाई चाहिँ नेपालमा लगाउन चाहन्छन्, यो कुरामा वर्तमान सरकारले ध्यान दियोस् भन्ने कुराको हाम्रो आग्रह पनि हो।
3: कतिको आशा छ डायस्पोराका नेपालीहरूलाई अब देश बन्छ भनेर?
4: अब यो हामी सब अब पनि देश बन्छ भन्ने कुरामा आशावादी बाहेक अरू के छ र हामी नेपालीमा कि प्रत्येक सरकारसँग हामीले नै चाहिँ हामी समृद्ध देश बनाऊ भन्ने आशा पहिलेका सरकारसँग पनि थियो, यो सरकारसँग पनि छ र यो सरकारलाई के छुट छैन भने कि पहिलेको सरकारसँग केही कुराहरू चाहिँ कि स्टेबल सरकार नहुँदाखेरि कुन बेलामा कुन सरकार चेन्ज हुन्छ भन्ने एउटा कुरा दुविधा थियो, त्यसैमा बढी इङ्गेज हुनुपर्ने स्थिति थियो भने यो सरकारसँग त्यो अवस्था छैन, त्यो भएकोलाई यो सरकारलाई के अरे नगर्ने कुनै छुट पनि छैन, त्यो भएको हुनाले हामी आशावादी नै छौँ।
3: कस्तो छ अमेरिकाको अहिलेको मौसम? साँझ भयो होला होइन त्यहाँ?
4: यहाँ अहिले राति भयो खेमजी, विशेष गरी म घुम्न यता आइपुगेको चाहिँ अहिले यता आइपुगेको छु।
3: भनेपछि अब त्यहाँ बसेका नेपालीहरू पनि अब देशप्रति चिन्तित छन्?
4: धेरै चिन्तित र चासो दुई रूपमा लिएको छन्।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
4: धन्यवाद।
3: अमेरिकाको बोस्टन शहरबाट वैज्ञानिक र नेपालका लागि जानकार जित उपाध्यायसँग हामीले प्रत्यक्ष रूपमा संवाद गरेका थियौं। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा हुन्छु, नमस्कार।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेसनल।

0: गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस छैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
2: भिटामिन डी,
8: भिटामिन बी12,
2: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य

0: सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी धादिङ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरन बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झुकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा,
2: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
2: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: लस्सो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ।
6: ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
7: राष्ट्रको लागि बक्सिङ,
8: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
8: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
8: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: बाबा बाबा, म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट
7: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
12: छैन सर के सोचिरहनु भएको छ
11: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
12: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तेह्र बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: लस्तो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदि पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार, धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141-7542, 98161-2661 र 010-520-542।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
14: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
13: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
14: किन तनाव लिने?
11: ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यता जाउँ।

0: मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43,
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841 68 67 64
2: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हार जोड्नी तथा नशा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन B12
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
14: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि
13: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454

गीत सनसेटतिर घाँस बारीतिर यस्तो गइरहेको खाल त्यस्तो हुनु पर्छ कति मिनट लाग्छ त्यस्तै 45 मिनट त्यहाँ तेरो बाइक छ नि होइन बाइकसँग मैले भिडियो बनाउनु लाग्छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुस्तामा एसएसबीका गतिविधिबारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाफ। प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थ मन्त्रीलाई वर्षमान पुनको चेतावनी।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु एक बेपत्ता। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजयी शुरूआत। चेक रिपब्लिक 2-1 गोलले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको भनेर सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै साम्पाङले स्थानीयहरू भारतीय एसएसबीसँग लड्नुपर्ने अवस्था रहेको भन्दै रक्षा मन्त्रीको खोजी गर्नुभयो। सुस्तामा एसएसबीको हप्की दप्कीबारे प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए पनि रक्षा मन्त्रीले जवाब दिनुपर्ने उहाँको भनाइ छ। अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्नु भएको छ। आज बिहान सुस्ताको झोलुङ्गे पुल नजिकको क्षेत्रमा रहेको उखुबारीमा एसएसपीको गस्ती गर्दै आएको र नेपाली पक्षबाट स्थानीयहरूले उनीहरूलाई भगाएको भिडियो सार्वजनिक भइरहेको छ। स्थानीयहरूले यो बिहार हो भन्दै उनीहरूलाई प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट सुस्तामा नेपालको पक्षबाट निर्माण भइरहेको तटबन्धमा भारतीय पक्षले अवरोध गरेको थियो। यिनै विषयवस्तुलाई केन्द्रित गर्दै राईले प्रश्न गर्नुभएको। सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै प्रश्न गर्नुभएको छ।
1: यसैबीच नेकपा माओवादीका संसदीय दलका उपनेता वर्षमान पुनले अर्थमन्त्री डाक्टर सोर्नी वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। करका दर हेरफेर बारे उठेका प्रश्नमा वाग्लेले सांसदहरूप्रति अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको हो। अर्थमन्त्रीले विगतका सरकारहरूमा भएका कर हेरफेरका फाइल खोजिरहेको र अघिल्ला सरकारले धेरै प्रकारका परिवर्तन गरेको दावी गर्दै आफूले सीमित संशोधन मात्र गरेको भन्ने आशय व्यक्त गरेको भन्दै पुनले त्यसलाई अनुपयुक्त टिप्पणीको रूपमा व्याख्या गर्नुभयो। उहाँले सातवटा दर हेरफेर गरेको स्वीकार गरिसकेकोले यो आर्थिक अपराध भएको बताउनु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा दिउँसो 2 बजे बस्नेछ। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उहाँको सचिवालयले बताएको छ। सुदन गुरूङ पुनःनियुक्ति गृहमन्त्रीमा पुननियुक्त भएपछि पहिलो पटक मन्त्री परिषद बैठक बस्न लागेको हो। सरकारले गुरूङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्नुभएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गैराती 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थप गरेको थियो। गैराती 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 538,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेको जनाइएको छ। यस्तै गरी 149,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको उल्लेख छ। यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्न गैराती 12 बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। कांग्रेसले पछिल्लो थप गरिएको अवधिमा पनि सदस्यता अध्यावधिक गर्नेको संख्या कम भएपछि म्याद बढ़ाएको हो।
0: कैलालीको गोदावरी नगरपालिका स्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। एक महिला बेपत्ता भएकी छिन्। आज बिहानै च्याउ टिप्न जंगल जाने क्रममा उनीहरू खोलामा आएको बाढ़ीमा बगेका हुन्। खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला गोदावरी खोलाको मसान घाट नजिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही स्थानकी 40 वर्षीय कल्पना साउद भने बाढ़ीले बगाएर बेपत्ता भएकी छिन्। उनको खोजी कार्य भइरहेको छ। प्रहरीका अनुसार धमला र साउद आज बिहान करिब 6 बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको हो।
1: बाढ़ी पहिरो र सड़क मरमतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाण्ड उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि पूर्णरूपमा अवरूद्ध छ। चन्द्रगिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मरमत कार्यको लागि यो सड़क खण्ड अझै 1 महिना बन्द हुने जानकारी दिएको छ। यस्तै मकनपुरको इन्द्र सरोवर गाउँपालिकामा सड़क मरमत कार्य भइरहेकोले कुलेखानी फाकेल हुमाने फर्पिङ काठमाण्ड सड़क खण्ड 1 महिनाको लागि पूर्णरूपमा बन्द गरिएको छ। नेपाल प्रहरी अनुसार भोजपुरको बोखिम र 5 थरको दोभानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। खोटाङको पंखु खोलामा खसेको पहिरोका कारण जेठ 2 गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ। इलामको पुवा खोलामा पनि बाढ़ीका कारण मेची करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ 22 गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
0: आज विश्व बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइरहेछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी बाल श्रम विरूद्धको दिवस मनाइरहेछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र आईएलओका अनुसार सन् 2000 विश्वभर 24 करोड़ 60 लाख बालबालिका बाल श्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13 करोड़ 80 लाखमा झरेको छ। यद्यपि बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। बाल श्रमले बालबालिकाको शिक्षा स्वास्थ्य सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार निजी क्षेत्र समुदाय तथा अन्तर्राष्ट्रिय साझेदार बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लगातार 2 दिन ओह्रालो लागेको सुन चाँदीको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला 5,300 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रतितोला 2,92,000 कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला 2,86,700 रूपियाँ कायम भएको थियो। यस्तै चाँदी आज तोलामा 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँ कायम भएको छ। हिजो चाँदी 4,650 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ. उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेसँगै यस्तो घोषणा गर्नुभएको हो. ओभल अफिसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँग युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेको बताउनुभयो. उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ. ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः यूरोपमा एक समारोहका बीच यसमा हस्ताक्षर गरिने बताउनुभयो. यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागोईले भने सम्झौता भइसकेको भन्ने समाचारलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ. उहाँले धेरैजसो बुधारमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू गरेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ. साथै उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ. यसको केही घण्टा अघि मात्र ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र खार्क टापु कब्जा गर्ने र इरानमाथि निकै कड़ा प्रहार गर्ने घोषणा गर्नुभएको थियो. पछिल्लो साता अमेरिका र इरान बीच झडपहरू तीव्र भएका थिए. अमेरिकी हेलिकप्टर खाड़ी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एक अर्कामाथि आक्रमण शुरू गरेका थिए. यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक वक्तव्यपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ.
1: अब खेल समाचार. फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले विजय शुरूआत गरेको छ. आज बिहान मेक्सिको ग्वाडल जारा रंगशालामा भएको खेलमा कोरियाले चेक रिपब्लिकमाथि 2-1 गोलको जित निकालेको हो. चेक रिपब्लिकले शुरूआती अग्रता जोगाउन सकेन. दक्षिण कोरियाले चेकिया विरूद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो. 59 मिनटमा लादिस्लाव क्रेजकीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर अग्रता जोगाउन सकेन. त्यसको 8 मिनटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो. ह्वाङ इन बियोमले 67 मिनटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए. 80 मिनटमा ओएच होङ ह्योङयूले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका हुन्. समूह एमा पहिलो जित निकालेको दक्षिण कोरिया 3 अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ. समान 3 अंक जोड़ेको मेक्सिको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ. हिजो राति भएको उद्घाटन खेलमा मेक्सिकोले एक खाता खोलेको थियो. अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंक तालिकाको पछाडिमा छन्.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: संस्थामा एसएसबीको गतिविधि बारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाब. प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थमन्त्रीलाई वर्षमान पुनको चेतावनी.
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप. गैरातीसम्म 5,38,000 विवरण दर्ता.
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता. बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध.
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी. आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया.
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत. चेक रिपब्लिक 2-1 गोलले पराजित.
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Ke thara ho khas tya?
6: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
7: Wow, kaha chha ra yo?
6: Yahi Min Bhavan ma, Santinagar gate sangai, yatayat byabastha karyalay ko chhewai ma.
5: All in one mart, helping make your life easier.
8: हरे कृष्ण कृष्ण. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्. ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ. देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ. द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा.
8: ए,
9: विश्वका सबै देशबाट नेपालमा मा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु।
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाचिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा तीन घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगम श्रेष्ठ। सम्पर्क नम्बर 98।
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भयो।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो,
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बाबा, म चाहे स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705454।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78-778।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
0: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
0: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल।

0: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोभाइडर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447
2: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
1: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
0: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
0: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झालिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
9: छैन सर के सोचिरहनु भएको छ
8: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
10: राष्ट्रको लागि बक्सिङ,
11: स्वास्थ्यको लागि बक्सिङ,
10: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
10: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सेङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0102540070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अरू अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861975447।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843004637 र 010-590-9090 मा सम्पर्क गर्न होला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-01-30-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010
8: 9020-40-31-16 र 9020 बजारको लागि 9851-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
12: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
8: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855-97838 र 9802-40723
9: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने
8: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क

0: रक्त संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, भादिङ।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउ आफै उताजाउ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
5: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: भारतीय सुरक्षाकर्मी हतियार सहित सुस्ता पसेपछि स्थानीयको प्रतिवाद, बाटो बिग्रेर नेपाली आली प्रयोग गरेको प्रशासनको स्पष्टोक्ति, खाद्य कम्पनीको सीईओ पदमा खुल्ला प्रतिस्पर्धा दरखास्त आह्वान। अफगान प्रहरीले महिलामाथि गरेको दमनप्रति राष्ट्रसंघीय विज्ञको निन्दा, प्रदर्शनमा दुईजनाको मृत्यु। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन थप संकटमा, उत्तर कोरियामा ड्रोन उडाउन आदेश दिएको अभियोगमा 30 वर्षको जेल सजाय। र विश्वकप फुटबलमा दक्षिण कोरियाको विजय शुरूआत, चेक गणतन्त्र 2-1 पराजित। पहिलो जितको लक्ष्यसहित आज राति क्यानाडा र बोस्निया आमने सामने हुँदै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभाको जारी बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेकपा एमालेले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै विभिन्न विषयमा संसदीय छानबिनको माग गरेका छन् नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले आकस्मिक समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो नेकपा एमाले आगामी आर्थिक वर्षको बजेटमा कर्खा दरहरू छेडखानी भएको भन्दै संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ एमाले सांसद गुरू प्रसाद बराल र नेकपा सांसद वर्षमान पुनले अर्थमन्त्री डाक्टर सोणी मुवागले संसदको रोस्टमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकारेर आर्थिक अपराध गरेको दावी गर्नुभयो
2: विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दरेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ यो चीजलाई अम्चिन पाइँदैन सभा महोदय यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभाबहु मार्फत आकृष्ट गरियोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ
3: अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नु भयो यो आर्थिक अपराध हो हामीले त्यो धाक धम्की प्रयोग गर्ने धम्काउने कोसिस भएको छ यसमा गम्भीर आपत्ति छ सभा महोदय
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले परराष्ट्र मन्त्री सुशीर खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ
4: नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो त्यसमा एक शब्द पनि सीमा विवाद बारे छैन पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगे पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु यो गम्भीर विषय हो
1: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई धाक धम्की दिँदा पनि नेपाली सेना मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ उहाँले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग माग गर्नुभयो
5: प्रधानमन्त्रीज्यू त आउनुहुन्न रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई हाम्रो नेपाली सेना चाहिँ सिमानामा जाने नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ नेपाल सरकारले सिमानामा पठाउने चियाउनु पनि पठाउन नमिल्ने खालको अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ कि त त्यो करार पत्र त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीले
1: हाल रक्षा मन्त्रालय प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आउनु भएको छ परराष्ट्र मन्त्री सुशीर खनालले आगामी जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको 4 दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ भ्रमणका क्रममा उहाँले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुका साथै नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई चीनिया व्यापारिक समुदाय र नेपाली नागरिकहरूसँग अन्तर्क्रिया गर्नुहुने कार्यतालिका रहेको छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधान ऐन 2081 सर्वसाधारणसँग राय सुझाव माग गरेको छ निजामती सेवा ऐन शिक्षा ऐन वन ऐन भूमि सम्बन्धी ऐन र वैदेशिक रोजगार ऐन सहित विभिन्न 20 प्रचलित ऐनहरू संशोधनका लागि यो राय माग गरिएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभएको छ इच्छुक सर्वसाधारणले एक साताभित्र तोकिएको भाषा र ढाँचामा आफ्ना सुझावहरू उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ संशोधनका लागि राय माग गरिएका अन्य कानूनहरूमा कर्मचारी संचय कोष ऐन मालपोत ऐन, नागरिक लगानी कोष ऐन, स्वास्थ्य सेवा ऐन, बीमा ऐन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लगायत रहेका छन्। कानून निर्माण प्रक्रियालाई थप समावेशी र व्यावहारिक बनाउन मन्त्रालयले जनतासँग सुझाव मागेको जनाएको छ। बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदको समन्वयमा विभिन्न संघ संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले हिजोदेखि आगामी असार 4 गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने जनाएका छन्। यस अवधिमा पनि माग पूरा नभए आगामी असार 5 गते देशभरका सामुदायिक विद्यालयहरूको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन्। असार 5 गतेसम्म पनि माग सम्बोधन नभए असार 6 गते दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने आन्दोलित कर्मचारीहरूले चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। भर्खरै प्राप्त जानकारी अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परि 7 जनाको मृत्यु भएको काभ्रे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएका 15 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5मा हतियार सहित भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। आज बिहान भारतीय सशस्त्र सीमा बल एसएसबीका करिब 6 जना सुरक्षाकर्मी हतियार सहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू स्थानीय किसानको उखेती रहेको क्षेत्रमा पुगेपछि स्थानीयवासीले कारण सोध्दै विरोध जनाएका हुन्। स्थानीयको प्रतिवादपछि केही समय विवाद र तनावको अवस्था सिर्जना भए पनि भारतीय सुरक्षाकर्मी हटे। नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले भने भारतीय तर्फको एउटा कलभर्ट भत्किएका कारण नियमित गस्तीमा रहेका सुरक्षाकर्मीले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आली प्रयोग गर्दा यो विवाद भएको बताउनु भएको छ। प्रशासनले भारतीय पक्षलाई आफ्नो क्षेत्रको बाटो मर्मत गरी सोही बाटो मात्र प्रयोग गर्न निर्देशन दिएको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको 21 दिनभित्र सिंहदरबार स्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन भनिएको छ। कैलालीको गोदावरी नगरपालिकामा आएको बाढ़ीले बगाउँदा 2 जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउद रहेका छन्। आज जंगलमा च्याउ खोज्न गएका उनीहरूलाई नदीमा आएको बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षाफल आगामी असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। परीक्षा नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कामहरू अहिले अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार देशभरिका उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने तथा त्यसलाई रोजो गर्ने कार्य भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। संयुक्त राष्ट्र संघका मानव अधिकार विज्ञहरूले अफगानिस्तानको पश्चिमी शहर तेराहतमा महिलामाथि गरिएको प्रहरी दमनको कड़ा निन्दा गरेका छन्। प्रहरीले शरीर पूर्ण रूपमा छोप्ने चादर वा बुर्का नलगाएको आरोपमा दर्जनौ महिलालाई पक्राउ गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको छ। दशजना स्वतन्त्र विज्ञहरूले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार उक्त शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षा बलले अन्धाधुन्धा गोली चलाउँदा कम्तीमा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ भने 20 बढ़ी घाइते भएका छन्। राष्ट्रसंघले यस्तो कदम महिलाहरूको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत मानव अधिकारमाथिको गम्भीर प्रहार भएको बताएको छ। यता दक्षिण कोरियाका आपदस्थ राष्ट्रपति युन सुक योललाई उत्तर कोरियासँग तनाव छर्काउने उद्देश्यले ड्रोन उडानको आदेश दिएको अभियोगमा 30 जेल सजाय सुनाइएको छ। सियोल केन्द्रीय जिल्ला अदालतले युन र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई उक्त सजाय सुनाएको हो। युनमाथि सन् 2024 अक्टोबरमा उत्तर कोरियाको राजधानी प्योङयाङमा तीन पटक ड्रोन उडाएर प्रचार सामग्री खसालेको आरोप छ। यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेर देशमा विद्रोह गर्न खोजेको अभियोगमा पूर्व राष्ट्रपति युनले आजीवन कारावासको सजाय पाइसकेका छन्। अन्त्यमा एउटा खेलकुदको खबर। फिफा विश्वकप अन्तर्गत समूह एकको उद्घाटन खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै विजयी शुरूआत गरेको छ। आज भएको रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। यस जीतसँगै दक्षिण कोरियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अब दक्षिण कोरियाले आगामी बिहिबार सह आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको दोस्रो दिन आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जेगोभिनाको सामना गर्दछ। घरेलु मैदान टोरन्टो स्टेडियममा हुने खेलमा क्यानाडा विश्वकप इतिहासमै आफ्नो पहिलो जीत दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसद बैठक जारी। गृहमन्त्रीको प्रतिवेदन सार्वजनिक गर्न र बजेट हेरफेरबारे संसदीय छानबिन गर्न प्रतिपक्षीको माग। परराष्ट्र मन्त्री खनालको चीनको भ्रमण तालिका सार्वजनिक। आइतबार बेजिङ जाने। निजामती सहित 20 कानून संशोधनको तयारी। सर्वसाधारणसँग राय सुझाव माग। बजेटमा माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलित। हातमा कालोपट्टी बाँधेर काम शुरू। देशभरका सामुदायिक विद्यालय ठप्प पार्ने चेतावनी। भारत सुरक्षाकर्मी हतियार सहित सुस्ता पसेपछि स्थानीयको प्रतिवाद। बाटो बिग्रेर नेपाली आली प्रयोग गरेको प्रशासनको स्पष्टोक्ति। खाद्य कम्पनीको सीईओ पदमा खुल्ला प्रतिस्पर्धा। दरखास्त आह्वान। अफगान प्रहरीले महिलामाथि गरेको दमनप्रति राष्ट्रसंघीय विज्ञको निन्दा। प्रदर्शनमा दुईजनाको मृत्यु। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन थप संकटमा। उत्तर कोरियामा ड्रोन उडाउन आदेश दिएको अभियोगमा 30 जेल सजाय। र विश्वकप फुटबलमा दक्षिण कोरियाको विजयी शुरूआत। चेक गणतन्त्र 2-1 पराजित। पहिलो जीतको लक्ष्यसहित आज राति क्यानाडा र बोस्निया आमने सामने हुँदै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: दिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9832337354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: दादा दादा, म चाँडो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861975447।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।

0: Hello.
1: Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरदिङ प्ले रखोर मा नगफारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिङ सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 रे फोन सिन्जिम सेगो है रोमा.
3: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला.
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि. यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
3: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु. 1227 को कुरा सुन्दिन म.
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि.
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437.
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जाती दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्छु के

0: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा सहारदिन प्ले रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सेंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
1: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस बाबा
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 97140131429
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बना जस्तै बनाएको छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
5: 98511 87882 गोल्सी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
2: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
2: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
0: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045454
0: 98617045454
6: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि झ्याल त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियम का झ्याल ढोका बनाउनु का साथ ही फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
7: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0997-431 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: दर्शकहरुलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोस्।
1: बुढी हेर त, लाउ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070
2: 9851887882 गोल्सी बजारको लागि 0104131 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900390 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitra barambar.
1: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट्स सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ. भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त.
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ. दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन.
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ.
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860258543.
2: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि.
3: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105220283 र 0105220563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोर मा नगा फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंगजे पलमुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असिम 9851187882 फोन सिङजिम स्टेगो है रोमा।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आज फेरि पनि हाम्रो यो मुक्तिको मार्ग अध्ययनमा हामी सबैजनालाई स्वागत गर्दछौ। अनि दाई, हामीले अघिल्लो अध्ययनमा विश्वासद्वारा धार्मिक ठहरिनु भन्ने विषयमा रहेर चाहिँ गलातीहरूको अनुभवहरूको बारेमा चाहिँ अध्ययन गर्दै थियौं। आज हामी कुन विषयलाई लिएर चाहिँ आजको अध्ययनलाई चाहिँ हामी अगाडि बढाउँदैछौ?
3: भाइ, आजको अध्ययन पनि अघिल्लो विषयसँग सम्बन्धित छ। आज हामी विश्वासद्वारा धार्मिक ठहरिएका केही उदाहरणीय पात्रहरूको बारेमा यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। विशेष गरी अब्राहमको जीवनबाट हामी विश्वास र धार्मिकताको साँचो अर्थ बुझ्ने प्रयास चाहिँ यो अध्ययनमा गर्नेछौँ।
2: तै विश्वासद्वारा धार्मिक ठहरिएका ती पात्रहरू चाहिँ को थिए? कृपया यसबारे पनि हामीलाई केही स्पष्ट पारिदिनुहुन्छ?
3: भाइ, ती व्यक्तिहरू थिए जसले परमेश्वरमाथि पूर्ण भरोसा राखे। उनीहरूले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे र त्यही विश्वासका कारण परमेश्वरले उनीहरूलाई धर्मी ठहराउनुभयो। अब्राहम यसको उत्कृष्ट उदाहरण हुन्। आज हामी यही विषयबाट आफ्नो विश्वास र परमेश्वरसँगको सम्बन्धलाई पनि जाँच्नेछौँ।
2: तपाईँले भन्दै गर्नुहुँदाखेरि यस अध्ययनले हामीलाई विश्वास केवल मुखले स्वीकार गर्ने कुरा मात्र होइन तर जीवनबाट प्रकट हुने कुरा पनि हो भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाउँछ जस्तो मलाई लाग्यो।
3: तपाईँले एकदम सही कुरा भन्नुभयो भाइ। साँचो विश्वासले मानिसको जीवन परिवर्तन गर्छ। जब मानिसले परमेश्वरमाथि पूर्ण भरोसा राख्छ तब उसको जीवनमा आज्ञाकारिता, नम्रता र असल कार्यहरू देखिन थाल्छन्। त्यसैले आउनुहोस् हृदयको तयारी साथ मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
4: बाइबल अध्ययनको क्रममा आज हामी गलाती 3:6-10 पदबाट देख्नेछौ। मित्र, यो विश्वासद्वारा धर्मी ठहराइएको भागमा अब्राहमलाई उदाहरणको रूपमा प्रयोग गरी यो पत्रलाई महत्वपूर्ण र इन्कार्नलाई असम्भव बनाएको छ। त्यसपछि हागर र साराको रूपकको पछ्याउँदछ जुनले हामीलाई 4 अध्यायको अन्त्यसम्म लैजान्छ। त्यसकारण अहिले हामी यस पुस्तकको केन्द्रमा आएका छौं। एकदम महत्वपूर्ण भाग जहाँ अब्राहम उदाहरण हुनेछन्। गलाती 3:6 पदमा भनिएको छ, जसरी अब्राहमले परमेश्वरमा विश्वास गरेथे र यो उनको निम्ति धार्मिकता गनिएको थियो। हा मित्र, यो पद उत्पत्ति 15:6 पदबाट उद्धृत गरिएको छ जुन अब्राहमको बारेमा छ, जहाँ भनिएको छ उत्पत्ति 15:6 पदमा, अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। अनि यो पद रोमी 4:3 पदमा पनि उद्धृत छ। अब्राहमको जीवनको पहिलो भाग उनको विश्वासको जीवनबाट यो उदाहरण आउँदछ। विश्वासद्वारा धर्मी ठहराएको अब्राहम एक महान उदाहरण हुन्। पाउल अब्राहमलाई उसका पत्रहरू रोमी र गलातीमा उदाहरणको रूपमा प्रस्तुत गर्छन्। यो भन्न सकिँदैन कि अब्राहम व्यवस्थाद्वारा धर्मी ठहरिएका छन्, किनकि मूसाको व्यवस्था अब्राहम पछि करिब 400 वर्षसम्म दिइएको थिएन। न यो नै भन्न सकिन्छ परमेश्वरले अब्राहमलाई खतनाका आज्ञा दिनभन्दा पहिले नै उनी खतनाद्वारा धर्मी ठहरिएका थिए। खतना एक चिन्ह र अब्राहमको विश्वासको प्रमाण मात्र थियो, जस्तो आज बप्तिस्मा विश्वासीहरूको एक चिन्ह र विश्वासको प्रमाण हो। न त खतना नहि बप्तिस्माले हामीलाई उद्धार गर्न सक्छ, बचाउन सक्छ, वास्तवमा तिनीहरूले उद्धारको लागि केही पनि योगदान गर्दैन। तिनीहरू सिर्फ भित्र कार्यको बाहिरी प्रमाण मात्र हुन्। उत्पत्ति 15 अध्यायमा यसको घटनाको उल्लेख छ। अब्राहमको भतिज लुतलाई छुडाउनको लागि पूर्वका राजाहरूसँग उसको लड़ाई पछि कुनै पनि लुटका मालहरू लिन उनले सदोम र गमोराका राजाहरूबाट इन्कार गरे। परमेश्वर अब्राहम कहाँ देखा परेर लुटका माल नलिएर ठिक गरेकोमा निश्चित दिलाउँदै भन्नुभयो, म तिम्रो ढाल हुँ र तिम्रो अति ठूलो इनाम। अब्राहम व्यवहारिक प्रकारका व्यक्तित्व थिए र उनी चुपचाप नभएर परमेश्वरसँग बोल्न शुरू गरे। र मित्र, मलाई लाग्छ कि परमेश्वर हामीले त्यसो गरेको चाहनुहुन्छ। उसले भन्यो, मतलब अब्राहमले, मेरो छोरा छैन, तपाईँले भन्नुभयो कि मेरो छोरा हुनेछ। परमेश्वरले भन्नुभयो, म खुशी छु तिमीले त्यस कुरालाई अगाडि ल्यायौ। अब्राहम, म तिमीलाई केही भन्नको लागि प्रतीक्षा गर्दै आइरहेको छु। परमेश्वरले उसलाई पहिले भन्नुभएको थियो कि उसको सन्तान समुद्रको किनाराको बालुवा जस्तै अनगिन्ती हुनेछन् भनेर, र अहिले परमेश्वर उसको हातमा समात्नुहुन्छ र उसलाई भन्नुहुन्छ, आकाशतिर हेर, त्यो निश्चय नै रातको समय हुनुपर्छ। मलाई भनेका थिए, संसारको त्यो भागमा एउटा व्यक्तिको नाङ्गो आँखाले लगभग 5,000 ताराहरू देख्न सक्छ। 16 इन्चको टेलिस्कोप दूरबीनद्वारा तपाईँ 50,000 ताराहरू देख्न सक्नुहुन्छ। र मलाई थाहा छैन 100 इन्चका वा 200 इन्चको दूरबीन यानि टेलिस्कोपद्वारा कति देख्न सक्नुहुन्छ। मलाई लाग्दैन कुनै पनि दूरबीनले त्यस समयमा देखिएका सबै ताराहरूको ठिक संख्या दिन सक्छ। भावमा परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिमी ताराको संख्या गर्न सक्दैनौ र न त तिम्रो सन्तानलाई गर्न नै सक्नेछौ। तपाईँलाई थाहा छ अब्राहमको उत्तर के थियो, अनि तिनले परमप्रभुमाथि विश्वास गरे, यो तिनको निम्ति धार्मिकता गनियो। उत्पत्ति 15:5 यो लेखिएको छ। प्रारम्भिकमा यो एक स्पष्ट छ, यसको मतलब शाब्दिक अर्थमा अब्राहमले परमेश्वरलाई आमेन भने, परमेश्वरले भने म यो गर्न गइरहेको छु, तब अब्राहमले भने आमेन, कि यो तपाईँ र मेरो जीवनमा लागू छ। निश्चित रूपमा छ, परमेश्वर तपाईँ र मलाई भन्नुहुन्छ, मैले मेरो पुत्रलाई तिम्रो निम्ति दिएँ, यदि उहाँमाथि विश्वास गर्यो भने नष्ट हुने छैन। मित्र, अनन्त जीवन तपाईँ हासिल गर्नुहुनेछ। के तपाईँले यसको निम्ति आमेन भन्नुहुनेछ? के तपाईँ परमेश्वर विश्वास गर्नुहुन्छ? के तपाईँ उहाँको पुत्रलाई ग्रहण गर्नुहुनेछ? यदि तपाईँले गर्नुभयो भने तपाईँ विश्वासद्वारा धर्मी ठरिनु भएको छ। यो नै अब्राहमले गरे। उसले परमेश्वरलाई विश्वास गरे र त्यसै समय परमेश्वरले उसलाई धर्मी ठहराउनु भयो। उसका कामहरूका कारण होइन मित्र, उसका कार्यहरू अपूर्ण थिए। परमेश्वरलाई बलि चढाउनको लागि उनी पूर्णता थिएनन्। पाउल यस विचारलाई अलिक पछि व्यक्त गर्नेछन्। यद्यपि त्यस समय अब्राहमसँग पूर्णता नभए तापनि पछिबाट उसको यो थियो, किनकि उसको विश्वास धार्मिकतामा गनिएको थियो। त्यो धार्मिकताको सिद्धान्त हो। अब्राहम परमेश्वरको अघि धर्मी उभिन्छन्। अर्को कुरा, अब्राहमले परमेश्वरलाई भन्यो, तपाईँले मेरो निम्ति जे बोल्नुभयो कि मेरो निम्ति लिखितमा दिनुहुन्छ, सायद तपाईँ भनिरहनु भएको छ, मैले उत्पत्तिको पुस्तकमा पढेको छु र त्यस्तो कुनै पनि कहीँ पनि त्यस्तो कुरा पढेको जस्तो लाग्दैन। यो उत्पत्ति 15 उल्लेखित छ। अब ध्यान दिनुहोस् र उहाँले उनलाई भन्नुभयो, मतलब अब्राहमलाई, म उही परमेश्वर हुँ कि जसले तिमीलाई कल्दीहरूको उरबाट यो पृथ्वी अधिकार गर्नलाई ल्याए। उत्पत्ति 15:7 यो कुरा छ। अब्राहमको प्रति उत्तरलाई सुन्नुहोस्, ऊ परमेश्वरसँग फेरि बोल्छन्, अब्राहम ती सुपर पायस अति नै महान धार्मिक संत मध्येका होइनन्। तर अब्राहमले भने, हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊ? उत्पत्ति 15:8 पदमा सोध्दछन्। अर्को शब्दमा यसलाई लिखितमा दिनुहोस्। परमेश्वरले अब्राहमलाई भने, तल अदालतको ढोकामा मसँग भित्र मिल र यसलाई म लिखितमा राख्नेछु। अहिले कसैले भन्ला, एक मिनट पर्खनुहोस्, यसले त्यो भन्दैन, तर मित्र यसले यो भन्छ र उहाँले उनलाई भन्नुभयो, मेरो निम्ति एक 3 सालको कोरली ल्याऊ र एक 3 सालको पाठी र एक 3 सालको भेडा र एक ढुकुर र एउटा परेवाको बच्चा ल्याऊ। उत्पत्ति 15:9 पदमा यो भनिएको छ। त्यस प्रकारले तिनीहरूले त्यस समय आपसी सम्झौता मतलब अनुबन्ध पत्र बनाउँथे। जेर्मिया पनि यस प्रकारले अनुबन्ध पत्र बनाएको देख्छौ। जर्मिया 38:18 पदमा यो कुरा हामी देख्छौ। हेर्नुहोस्, जब एक अनुबन्ध पत्र त्यस समयमा बनाइन्थ्यो, एक मानिस केही गर्नलाई सहमत हुन्थ्यो र अर्को मानिस पनि वापसमा केही गर्न सहमत हुन्थ्यो। तिनीहरू बलिदानलाई 2 फ्याक काट्थे र आधी एक भागमा र आधा अर्को भागमा राख्थे। त्यसपछि तिनीहरू हातहरू जोड्थे र 2 भागको बीचमा भएर हिँड्थे। त्यसले आपसी अनुबन्ध पत्रलाई सिलबन्दी गर्थ्यो, आपसी सम्झौतालाई सिलबन्दी गर्थ्यो। यो अदालतको अघि लेख्य प्रमाणिकको सामने गए जस्तै उही कुरा हुन्थ्यो। यसरी अब्राहमले बलिदान तयार गरेर प्रतीक्षा गरे। उसले पूरा दिन प्रतीक्षा गरे। चिल र गिद्धहरू ती मरेका पशु पंक्षीहरूमाथि झम्कन्दा अब्राहमले तिनीहरूलाई धपाउँथे। परमेश्वर अब्राहमसँग मिल्नलाई ढिलो भएको थियो। सूर्य अस्ताउँदासम्म उहाँ त्यहाँ आउनु भएन। उत्पत्ति 15:12 अध्यायमा भनिएको छ, सूर्य अस्ताउँदा अब्राहम मस्त निन्द्रामा परे र त्रास र घोर अन्धकारले तिनलाई छोप्यो। जब उसलाई अनुबन्ध पत्रमा यानि आपसी सम्झौता पत्रमा दस्तखत गर्न लागेका थिए, उसले परमेश्वरले अब्राहमलाई मस्त निन्द्रामा पार्नुभयो। यसको कारण यो हो कि अब्राहम परमेश्वरसँग त्यो 2 भागमा हुँदै ती 2 भागमा भएर हिँडेका छैनन्। अब्राहम कुनै कुरा प्रतिज्ञा गर्नु पर्दैन, परमेश्वर प्रतिज्ञा गरिरहनुहुन्छ र परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ र त्यो पूरा हुन आयो कि सूर्य अस्ताएपछि जब अन्धारो भयो तब मासुका टुक्राहरूका बीचबाट धुवा आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राको छिरी गयो। 17 पदमा भनिएको छ, उत्पत्ति 15:17। हेर्नुहोस् त, परमेश्वर एक्लै ती 2 भागहरूको बीचबाट भएर जानुभयो, किनकि परमेश्वरले करार बाँध्नु भएको थियो र अब्राहमको भाग सिर्फ परमेश्वरमा विश्वास गर्नु थियो। यदि करार अब्राहमको इमानदारितामा विश्वास योग्यतामा निर्भर हुने भए, सायद उसको भनाईको अनुसार उसको प्रार्थना प्रत्येक रातको हुनै पर्ने। तर एक रात छुटिएमा उसको प्रतिज्ञा राम्रो हुने थिएन, पूरा हुने थिएन। त्यसकारण परमेश्वरले नै सबै प्रतिज्ञाहरू करारहरू गर्नुभयो र करार परमेश्वरको विश्वास योग्यतामा आश्रित रहेको थियो। मित्र, 2000 वर्ष पहिले येशु ख्रिष्ट क्रुसमाथि तपाईँ र मेरो पापको मूल्य चुकाउनलाई जानुभयो। परमेश्वर तपाईँलाई आफ्नो उद्धार पाउनलाई केही कुरा गर्न भनिरहनु भएको छैन, बरु उहाँको पुत्र जो तपाईँको लागि मर्नुभयो उसमाथि विश्वास गर्नलाई भनिरहनु भएको छ। उहाँ अनुबन्ध पत्र बनाउनुहुन्छ। उहाँ एक हुनुहुन्छ जो प्रतिज्ञा यानि करार गर्नुहुन्छ र उहाँ तपाईँलाई उद्धार गर्नुहुन्छ। मित्र, त्यही हो नयाँ अनुबन्ध पत्र, सम्झौता पत्र। पुरानो करार उहाँले अब्राहमसित बनाउनुभयो। अब्राहमले परमेश्वरमाथि विश्वास गरे, उसले परमेश्वरलाई आमेन भने। अब्राहमले विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। परमेश्वर अझै पनि उहाँमाथि विश्वास गर्नलाई भनी रहनु भएको छ। तपाईँको भरोसा विश्वास उहाँमाथि राख्नुहोस् र तपाईँ उद्धार पाउनुहुनेछ। कस्तो महिमित तस्विर हामीसँग छ यहाँ। आगे सात पदमा भनिएको छ, यसकारण तिमीहरूले यो जान कि जो जो विश्वासमा छन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। परमेश्वरले अब्राहमलाई व्यवस्था दिनभन्दा कहिले पहिले नै यो गरिसक्नु भएको थियो। परमेश्वरले अब्राहमसँग करार अब्राहमको राम्रो कार्यको कारण बाँध्नु भएको थिएन। उहाँले अब्राहमलाई भन्नुभयो, म यो तिम्रो निम्ति गर्नेछु यदि तिमीले ममाथि विश्वास गर्छौ भने। अब्राहमले भने, म तपाईँमा विश्वास गर्छु। परमेश्वर तपाईँको विश्वास एक दृढ जगमा बसालिएको चाहनुहुन्छ। तर मेरो मित्र, यदि परमेश्वरमा आउनुभयो भने तपाईँ उहाँमा विश्वासद्वारा आउनुहोस्। उहाँ तपाईँको हृदयको ढोकासम्म आइसक्नु भएको छ। उहाँ अरू अघि अघि आउन सक्नुहुन्न। उहाँ ढोकालाई तोड्नुहुन्न जबरजस्ती। उहाँ ढकढकाउनुहुन्छ र भन्नुहुन्छ, प्रकाश दिनको विश्वपदमा, हेर म ढोकामा उभिएर घचघचाउँछु। कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग खानेछ। मेरो मित्र, श्री विश्वासद्वारा तपाईँ त्यस ढोका खोल्न सक्नुहुनेछ। तपाईँ र म जब ख्रिस्टलाई हाम्रो मुक्तिदाताको रूपमा विश्वास गर्छौं, हामी बाँच्छौं, उद्धार पाउँछौं। ठिक त्यसरी नै अब्राहम विश्वासद्वारा बाँचेका थिए, उद्धार पाएका थिए। आगे आठ पदमा भनिएको छ, परमेश्वरले अन्य जातिहरूलाई विश्वासैबाट धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई अघिबाटै तहमा नै सबै जातिहरूले आशिष पाउनेछन् भन्ने शुभ समाचार सुनायो भनिएको छ। औ परमेश्वरले अन्य जातिलाई विश्वासद्वारा धर्मी ठहराउने छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै पहिले अब्राहमलाई प्रचार गरियो। अब्राहमको लागि काम बिनाको विश्वास नै पर्याप्त थियो भने किन हामी अरू भिन्नै कुराको इच्छा राख्ने? जबकि आशिष अब्राहमको व्यवस्थाको कार्यद्वारा थिएन तर विश्वासद्वारा थियो भने किन हामी विश्वासबाट व्यवस्थामा फर्किने? परमेश्वरले सुसमाचार अब्राहमलाई प्रचार गर्नुभयो। त्यो उहाँले कहिले गर्नुभयो? पहिलो उदाहरण पाउले हामीलाई अब्राहमको विश्वासको जीवनद्वारा दिएका थिए। यहाँ अब्राहमको विश्वासको जीवनको अन्ततिरको घटनाको उल्लेख छ, जुन उत्पत्ति 22 अध्यायमा रेकर्ड गरिएको छ। यो अब्राहमले इसाकलाई वेदीमा बलिदान चढाएपछि थियो। म भन्छु, ऊ आफ्नो बलिदान चढाउन लागेका मात्र थिए, परमेश्वरले उसलाई रोक्नुभयो। परमेश्वरले जान्नुभयो कि अब्राहमले वास्तवमा यसलाई पूरा गर्ने थिए। उसले यो कुराको प्रमाणित गरे कि उससँग परमेश्वरमा विश्वास थियो। त्यस कुरालाई विश्वास गर्दै कि परमेश्वरले इसाकलाई फेरि मृत्युबाट उठाउन सक्नुहुन्थ्यो, मृत्युबाट जीवित बनाउन सक्नुहुन्थ्यो। अब्राहमको विश्वासको कार्यमा परमेश्वरको प्रति उत्तरको ध्यान दिनुहोस्। उत्पत्ति 22 अध्यायको 15-18 पदमा भनिएको छ, अनि परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गीयबाट अब्राहमलाई हपारेर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु किनकि तैले यो काम गरिस् औ तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय तँलाई आशिष दिनेछु, तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सरा तो ल्याउनेछु औ तेरो सन्तानले आफ्ना शत्रुहरूका सरहरू कब्जा गर्नेछ, तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। निश्चित रूपमा यस समय परमेश्वरले अब्राहमलाई सुसमाचार प्रचार गर्नुभयो, किनकि इसाकको बलिदान ख्रिष्टको बलिदानको एक उत्तम तस्वीर हो। यद्यपि परमेश्वरले अब्राहमको पुत्रलाई छोड़िदिनुभयो, तर परमेश्वरले आफ्नै पुत्र येशूलाई छोडिदिनु भएन तर हामी सबैको निम्ति उहाँलाई अर्पण गरिदिनुभयो। परमेश्वर अब्राहमको जीवनद्वारा एक महत्वपूर्ण बात हामीलाई बताउन चाहनुहुन्छ, त्यो हो उसले परमेश्वरको आज्ञालाई माने। जब परमेश्वरले आज्ञा गरे अब्राहम उसको पुत्रलाई बलिदान गर्न तयार थिए, अनि जब परमेश्वरले रोक्न भन्नुभयो उसले हात बढाउनबाट आफ्नो हातलाई झिके। उसले पुष्टि गरे आफ्नो कार्यद्वारा कि उसको परमेश्वरमाथि विश्वास थियो। फेरि उसले परमेश्वरमा विश्वास गरे र यो उसको निम्ति धार्मिकता गनियो। यो हेर्नु महत्वपूर्ण छ कि विश्वासले कार्यतिर अगुवाई गर्छ, जस्तो यो अब्राहमको जीवनमा भएथ्यो। परमेश्वर हाम्रो हृदय देख्नुहुन्छ, उहाँ जान्नुहुन्छ हामी ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं वा गर्दैनौ। उहाँ जान्नुहुन्छ हामी सच्चा हौं वा होइनौ। मण्डलीका सदस्य किन सच्चा नहुने? तपाईं मानिसलाई मण्डलीमा मूर्ख बनाउन सक्नुहुन्छ र छिमेकीलाई मूर्ख बनाएर आफैलाई भक्त बनाई आत्मिकी बनाई अघि राख्न सक्नुहुन्छ, तर यथार्थ किन नहुने? तपाईं बहाना मान्नु पर्दैन, तपाईं यथार्थ बन्नुहोस् र ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, अनि जीवित सक्रिय विश्वासले कार्य पैदा गर्दछ। अर्को शब्दमा हामी कुनै धर्म कर्मले उद्धार पाउँदैनौ, तर ख्रिस्टमा विश्वासद्वारा मात्र उद्धार पाउँछौ। जब हाम्रो प्रभुमा सच्चा विश्वास हुन्छ तब यसले कार्यतिर डोर्याउँछ, वा अर्को शब्दमा हाम्रो जीवनबाट असल कार्यहरू निस्कन थाल्छ सत्य विश्वासीको विश्वासको परिणाम स्वरूप। आगे पद नौमा भनिएको छ, नौ पदमा यस प्रकार भनिएको छ, यसै कारणले जो जो विश्वासका छन् तिनीहरूले विश्वासी अब्राहमसँगै आशिष पाएका छन्। मतलब विश्वासी अब्राहम, परमेश्वर आज पनि उही आधारमा पापीलाई बचाउन उद्धार गर्नुहुन्छ जुन आधारमा अब्राहमलाई उद्धार गर्नुभयो। परमेश्वरले पापीको विश्वासको माग गर्नुहुन्छ। परमेश्वरले अब्राहमलाई विश्वास गर्न भन्नुभयो ताकि उहाँले तिनको निम्ति निश्चित कुरा गर्न सक्नुहुनेछ। परमेश्वर तपाईं र मलाई यही कुरामा विश्वास गर्न भन्नुहुन्छ जो निश्चित कार्य उहाँको आफ्नो पुत्र येशू ख्रिष्टलाई हाम्रो निम्ति मर्न दिनुभएर पहिले गरिसक्नु भएको छ। विश्वास कार्यप्रणाली हो जसद्वारा मानिस आज उद्धार पाउँछ। आगे 10 पदमा भनिएको छ, किनकि व्यवस्थाका कर्मकाहरू जति सबै श्रापित छन्, किनभने व्यवस्थाका पुस्तकमा लेखिएको गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ भन्ने लेखिएको छ। यहाँ महत्वपूर्ण शब्द निरन्तर हो। म अनुदान गर्न इच्छुक छु, हुनसक्छ तपाईँको जीवनमा कुनै दिन थियो होला जब तपाईलाई धेरै खुशी लाग्यो, जब तपाईँ अति नै आनन्दित जीवन जिइरहनु भएको थियो। सायद यसो भन्नुभयो होला, त्यस बेला सबै कुरा ठिक प्रकारले अघि बढ़िरहेको छ, ठिकठाक छ। त्यस दिनमा तपाईँ परमेश्वरसँग हिँड्नुभयो र तपाईँको निम्ति कुनै पनि ठोकर भएन, तब तपाईँ भन्नुहुन्छ किनकि मैले त्यो गरे र परमेश्वरले मलाई उद्धार गर्नुभयो। ध्यान दिनुहोस्, यो पदले के भन्छ? व्यवस्थाका पुस्तकमा लेखिएका गर्नुपर्ने सबै कुराहरूमा निरन्तर नलाग्ने हरेक श्रापित हुनेछ। त्यसको बारेमा नि के तपाईँ दिन रात व्यवस्थालाई पालन गर्न सक्नुहुन्छ? 24 घण्टा दिनमा, हप्तामा 7 दिन, विचारमा, शब्दमा र कार्यमा व्यवस्थाको पालन गर्नुहुन्छ? यदि तपाईँ मानव हुनुहुन्छ भने कहीँ न कहीँ तपाईँ चुक्नुहुन्छ। सबै समय तपाईँ सफलताको शिखरमा हिँड्नुहुने छैन। मेरो मित्र, जब तपाईँ चुक्नुहुनेछ तपाईँलाई व्यवस्थाले सिर्फ दोषी मात्र बनाउन सक्नेछ, निन्दा मात्र गर्नेछ। यदि तपाईँ आफूलाई व्यवस्थाको अन्तर्गत राख्न गइरहनु भएको छ र तपाईँका राम्रा दिनहरूको निम्ति इनाम पाउनुहुने छैन। मानव मैले 20 साल भारतको वा नेपालको व्यवस्थालाई पूर्ण रूपमा पालन गरे, त्यसपछि म मेरो घरमा कोही सरकारी अधिकारीलाई मैले व्यवस्था पालन गरेकोले पदक तकमा लिएर आउँछ भनी पर्खी बस्छु। मित्र, मैले व्यवस्था पालन गरेता पनि तकमा पदक पाउँदिन, मेडल पाउँदिन। 20 वर्ष मैले व्यवस्था पालन गरे, त्यसपछि चोर्नु गए वा कुनै क्षेत्रमा व्यवस्थालाई तोडे भने बरु म गिरफ्तार हुनेछु। हेर्नुहोस्, व्यवस्था तपाईँलाई इनाम दिने छैन, यसले तपाईँलाई जीवन दिने छैन, व्यवस्थाले तपाईँलाई दण्डित गर्नेछ, निन्दा गर्नेछ। मेरो मित्र, ख्रिस्टमा विश्वासले मात्र तपाईँलाई केही दिन्छ, यसले तपाईँलाई जीवन दिनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
2: धेरै नै आशिषमय अध्ययनलाई आजको पनि। आजको दिनले हामीलाई धेरै उत्साह दिएको छ, विशेष गरिकन परमेश्वरले गर्नुभएको प्रतिज्ञा उहाँले कहिले भुल्नुहुन्न भन्ने कुरा चाहिँ आजको अध्ययनले चाहिँ हाम्रो हृदयमा चाहिँ छाप छोडेको छ र आजको अध्ययनले हामीलाई यही नै सन्देश दिएको छ।
3: अब्राहमले पनि परमेश्वरको प्रतिज्ञामाथि पूर्ण विश्वास गरे र यसै कारण उनी धर्मी ठहरिए। यो घटना आज हाम्रो लागि पनि ठूलो शिक्षा हो। प्रश्न यो हो कि हामीले पनि परमेश्वरका पुत्र येशु ख्रिष्टमाथि पूर्ण विश्वास गरेका छौं?
2: साँच्चै नै दाई, येशु ख्रिष्टद्वारा दिइने उद्धार हामीले विश्वासद्वारा मात्र प्राप्त गर्न सक्छौ। उहाँ आज पनि हामीलाई उद्धारको लागि बोलाइरहनु भएको छ, त्यसैले हामीले उहाँको आवाज चाहिँ सुन्न जरूरी छ।
3: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। परमेश्वरले बाहिरी रूप मात्र होइन, हाम्रो हृदयलाई हेर्नुहुन्छ। जब हामी साँचो विश्वासका साथ उहाँ कहाँ आउँछौ, तब हाम्रो जीवनबाट असल कार्यहरू स्वत प्रकट हुन थाल्दछन्।
2: साँच्चै हो त दाई, आज हामीलाई एउटा महत्वपूर्ण कुरा आजको दिनले सिकाएको छ। त्यो के हो भने हामीले आफैलाई सोध्नुपर्छ कि मेरो जीवन र मेरो कामहरू परमेश्वरप्रति विश्वासयोग्य छन् त?
3: अवश्य पनि भाइ, परमेश्वरले विश्वासमा स्थिर रहनेहरूलाई इनाम दिनुहुन्छ। त्यसैले हामी जीवित ख्रिष्टमाथि पूर्ण विश्वासका साथ आउनु पर्दछ। र यो कुरालाई मनमा राख्दै एउटा प्रश्न छ, त्यो के हो भने के हामी उहाँमाथि भरोसा राख्दै विश्वासको जीवन जिउनको लागि तयार भएका छौं?
2: साँच्चै नै हाम्रो आदरणीय श्रोताहरू, यो प्रश्न हाम्रो हृदयमा राखौं र यदि आजको अध्ययनले तपाईँहरूलाई छोएको छ अथवा तपाईँहरूको जीवनमा आजको अध्ययनले प्रभाव पारेको छ भने कृपया हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस् र केही प्रार्थनाको विषयहरू छन् भने पनि हामीलाई भन्नुहोस् ताकि हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्न सकौं र तपाईँले दिनुभएको हरेक प्रतिक्रियाको निम्ति हामी तपाईँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं र आउने दिनहरूमा तपाईँहरूले अझै पनि हामीलाई तपाईँहरूको प्रतिक्रिया र प्रार्थना विषयहरू बताउनुहुनेछ भनिकन हामी आशा गर्दै आजको अध्ययनलाई हामी यही नै अन्त्य गर्न चाहन्छौं र हजुरहरूको माझबाट बिदा लिन चाहन्छौं र अन्त्यमा प्रभु येशु ख्रिष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति हामी हरेकको जीवनमा रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 0420 97 97।
1: रेडियो बिहानी 97.6 MHz।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरफोन पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98 510 63 802 98 510 63 802।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओहो, हैन के हो? नयाँ स्कूटर? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कूटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ देशीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ। रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz को साँझ 6:35 बजेको समाचार सेरोफेरोमा विवेक सुवेदीको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्याण्डको 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। शैक्षिक सुधारका लागि नेत्रावती डबजोङमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न। धादिङको नृसिंहधामलाई राष्ट्रिय सम्पदा घोषणा गरी अण्डर वाटर टेम्पल बनाउन माग। 3 दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। कानून निर्माणमा ढिलाइ नगर्न मन्त्री गौतमको आग्रह। भारतीय सुरक्षाकर्मीले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीले तत्काल जवाफ दिनुपर्ने हर्क साम्पाङको जोड। नेपाल एयरलाइन्समा संचालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर। संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप्ने सरकारको निर्णय। र दिनमा 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल चलाउने बालबालिका मानसिक रोगको उच्च जोखिममा। चितवनले गर्यो कुशल सहित 7 खेलाड़ी रिटेन। अब समाचार विस्तारमा। धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विभिन्न वडा तथा विद्यालयहरू केन्द्रित गरी यो अभियान सञ्चालन गरिएको हो। अनिवार्य तथा निशुल्क शिक्षा लागू भइसकेको यस गाउँपालिकाले बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा नहुने र घरको वातावरणले पनि सिकाइ उपलब्धिमा ठूलो असर पार्ने भएकाले यो कार्यक्रम ल्याएको जनाएको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका 1 मा अवस्थित नृसिंहधामको संरक्षण र विकासका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। बूढी गण्डकी र नेत्रावती नदीको पवित्र संगममा रहेको यो धाम अत्याधिक आध्यात्मिक र सांस्कृतिक दृष्टिले नेपालकै महत्वपूर्ण तीर्थस्थल भएको बताउनुहुँदै थपलियाले बूढी गण्डकी जलविद्युत आयोजनाको निर्माणसँगै यस क्षेत्रका ऐतिहासिक र धार्मिक सम्पदाहरू संकटमा पर्न सक्ने बताउनुभयो। थपलियाले यस धामलाई अण्डर वाटर टेम्पल अर्थात पानीमुनिको मन्दिरको अवधारणा अन्तर्गत विकास गरी अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थल बनाउन सकिने पनि बताउनुभयो। बूढी गण्डकी आयोजनासँग समन्वय गरी यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनको विशेष योजना ल्याउन जरूरी छ। थपलियाले भन्नुभयो पुरूषोत्तम महामहोत्सवको उदाहरण दिनुहुँदै वहाँले 28 दिनको अवधिमा मात्रै 26 लाख भन्दा बढ़ी भक्तजनले धामको दर्शन गरेको जानकारी दिनुभयो। सभामुखदेखि शीर्ष नेताहरू र मन्त्रीहरूको समेत सहभागिताले यसको महत्व पुष्टि गरेको उहाँको भनाइ थियो। सांसद थपलियाले नृसिंहधामलाई राष्ट्रिय धार्मिक सांस्कृतिक सम्पदा घोषणा गरी विशेष संरक्षण कार्यक्रम सञ्चालन गर्न सामवेदीय समावेशी गुरूकुलका लागि सरकारी दरबन्दी र संस्थागत सहयोगको व्यवस्था गर्न र बूढी गण्डकी

0: योजनासँग समन्वय गरी यस धामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढ़ाउन पनि सभामुख मार्फत सरकारसँग आग्रह गर्नुभयो। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। आजको मन्त्री परिषद बैठकले विगत 31 वर्ष अघि सिफारिस भएर पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गर्ने विधेयकहरूको तयारी सम्बन्धी संयुक्त छलफल गर्नुहुँदै मन्त्री गौतमले सो कुरा बताउनु भएको हो। उहाँले नयाँ सरकारले ल्याएको बजेटपछिका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा विशेष जोड़ दिनुभयो। मन्त्री गौतमले विधेयन अनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानून मन्त्रालयमा बुझाउन आग्रह गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 थारूटोल क्षेत्रमा नेपाली नागरिकमाथि हप्की दप्की गरेको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद साम्पाङले एसएसबीले नेपाली नागरिकमाथि हप्की दप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षा मन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनुभयो। यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सरकारलाई उहाँले सचेत गराउनुभयो। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 म्याद आउँदो असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।
1: रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। अस्ट्रेलियामा अब विदेशको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक दुई घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने पत्ता लगाएको छ। 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्या वृद्धि भएको देखिएको अस्ट्रेलियाको मड्रेक चिल्ड्रेन रिसर्च इन्स्टिच्युटको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस प्रतिवेदनले मेलबर्नमा 9-19 वर्ष उमेरसम्मका झण्डै 1,200 सहभागीको बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अब खेल खबर। चितवन राइनोसले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा 7 खेलाड़ीलाई टोलीमा यथावत राख्ने निर्णय गरेको छ। राइनोसले राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ललाई निरन्तरता दिएको छ। उनी टोलीका मार्की तथा कप्तान हुन्। उनीसँगै दीपक बोहरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रंजित कुमार र अर्जुन साउदलाई पनि टोलीमा राखिएको चितवनले जनाएको छ। पहिलो संस्करणमा चितवन इलिमिनेटरसम्म पुगेको थियो तर कर्णाली यागसँग 21 रनले पराजित भएको थियो। दोस्रो संस्करणमा पनि चितवन 8 टोली सहभागी प्रतियोगितामा 7 स्थानमा रहेर लीग चरणबाटै बाहिरिएको थियो। अब टोलीले बाँकी खेलाड़ी आगामी अक्सनबाट लिनेछ। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी अण्डर वाटर टेम्पल बनाउन माग। 3 दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। कानून निर्माणमा ढिलाइ नगर्न मन्त्री गौतमको आग्रह। भारतीय सुरक्षाकर्मीले नेपालीमाथि हब्की दब्की गरेको बारे रक्षा मन्त्रीले तत्काल जवाफ दिनुपर्ने। हर्क साम्पाङको जोड। नेपाल एयरलाइन्समा संचालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर। संविधान संशोधन कार्यालयको म्याद असार मसान्तसम्म थप्ने सरकारको निर्णय। र दिनमा 2 घण्टाभन्दा धेरै सामाजिक सञ्जाल चलाउने बालबालिका मानसिक रोगको उच्च जोखिममा। चितवनले गर्यो कुशल सहित 7 खेलाड़ी रिटेन। अवस्था साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahi. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: Shahid Memorial Hospital Dhading Besima aba harek din visheshagya sewa.
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
7: रेडियो ध्यानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने।
1: एसई सकियो, अब रमाइलो शुरू भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोशी गाउँपालिका वड़ा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वड़ा नम्बर 6 का 75 वर्षीय इन्द्र बहादुर झाँक्री, वड़ा नम्बर 6 का 60 वर्षीय प्यारीमाया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका वड़ा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएका र उनीहरूको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धितालाई मनोनयन गर्ने निर्णय गरेको, बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
4: चुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद चुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनु भएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिने, कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
0: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालू खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढ़ाउनेतर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरी आएको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा ध्यान आकर्षण गराउनुभयो। प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरीबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको गोदावरीमा बाढ़ीमा परि दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। ट्रेड युनियन खारिज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानून निर्माणका सम्बन्धमा कानून मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढ़ाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानूनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढ़िरहेको जानकारी गराउनुभयो। कानून मन्त्री गौतमले कानून निर्माण प्रक्रियालाई प्रभावकारी समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड़ दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
5: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू, स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजन आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
6: अहिले हामीले राप्ती सुनारी गाउँपालिका एक र छका हजार दिनका आमाहरूसँग काम गर्छौं, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छ।
5: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफू उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घटी मगर:
7: हामी चाहिँ यो तरकारीहरू, तेलहरू, ढिक्री अचारहरू लिएर यो पोषण मेलामा आएका छ। समूहमा आबद्ध महिलाहरूलाई आफ्नो खुट्टामा आफ्नो उभिनेलाई, आत्मनिर्भर आफ्नो
5: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर छका वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
8: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा कुपोषणको समस्या देखिएको छ।
5: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन शुरू गरिएको छ। तार हटेपछि शहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सड़क क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूटले शुक्रबार जारी गरेको विज्ञप्तिमा 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढ़ेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि युआरको गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूह बीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटिका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सांसदहरूले बेरोजगारका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सभापति अशोक राज सिद्देलले नेपाली नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजू मध्ये 60% फरसोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजू रहेकोमा हालसम्म 40.28% फरसोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरुजू रहेकोमा 16% मात्रै बेरुजू फरसोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन व्यापार पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कार्यवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौटा बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौटा रकम असुल उप गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढी बकौटा भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
11: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिकोको सिटी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाड़ीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराति बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 6 मिलीमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलीमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रेट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अध्ययन संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
13: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
14: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
15: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
14: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
15: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
14: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
15: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
16: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
17: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
16: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
17: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
16: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
17: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा राहुल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
3: राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
2: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेरिङको सन्तुलन गुम्दा दुर्घटना।
4: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
2: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग। विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
5: प्रश्न गर्ने सांसदलाई तपाईँको कानको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
2: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
7: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
4: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अनि अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, वडा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआईसीयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
7: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको राहुल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग र राहुल आयोग भन्ने गरिन्छ। राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
7: सरकारको यो
3: कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग र रावल आयोग भन्ने गरिन्छ।

0: सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
1: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
0: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
2: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामा
0: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
3: यसपटक त अर्थमन्त्रीले के अनुसार क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हुँ, घटाएकै हुँ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन। जति पेज हो त्यति पेज हो, संसदले टुङ्गाई क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ चाहिँ त्यो ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
0: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा

0: दर्ता गरेको हो। मुद्दामा व्यावसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
1: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनिएका 2 जना प्रतिवादीलाई चाहिँ बयान तारिख शुरू भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, जाको अङ्ग पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड 27 लाख 71 हजार 59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1:15 शुरू हुनेछ। भोलि बिहान भने 7:15 अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजार रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
2: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
3: वर्ग खमा छन्, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
8: सिन्धुपाल्चोकको चौतारा साङ्गाचोकडी नगरपालिका आठ इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
9: राम्रै भएको छ, 300 जति केजी बेच्यो, सबोत मिलेको छ, औषधीको खर्च, घर खर्च।
8: चौतारा साङ्गाचोगढी 13 ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
3: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1,00,000
8: चौतारा साङ्गाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
10: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
8: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साङ्गाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
11: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सकियो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
8: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक
12: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
2: कृषिमा बाल बालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 जना बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बालश्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाश चन्दले छलफल गर्नुभएको छ।
14: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
15: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
14: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
15: ऋतु भट्टराईज्यू, स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
16: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले
15: भन्नुभएको
16: कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा तीन चारवटा फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटर्माइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ।
15: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ
16: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि, हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, सकिन्छ त त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अझ जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छु बाल काम के बाल श्रम के हो त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
15: अब 12 देखि 14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ यो बारेको जानकारीको लागि
14: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
15: शारीरिक
14: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टालापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न कहीँ
15: चाहिँ
14: यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग
15: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेको छ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य भइरहेको
14: छ पक्कै छ यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ
15: माग र आपूर्ति
14: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बालबालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो।
2: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषद बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं. कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ. प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ.
2: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ. हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्. तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ.
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ. केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं. रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्. बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्, ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ, सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ. धनबहादुर पुनले भने, जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ. रामचन्द्र कार्की भने, सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरी गरेको उल्लेख गर्नुभएको छ.
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ. संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ. त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ.
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ. यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ.
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु. वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो. कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौ भने डिएनए. फोरेन्सिक इज नट अबाउट ओन्ली मेडिकल. मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त. भेटनरी फोरेन्सिक कहाँ छ? वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ? इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ? त टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ? यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
4: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली।
5: ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने हो कि, तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक सातवटा प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन, हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
6: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ, अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 सालमा चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं, विकास समिति ऐनको दफा तीनले के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन, अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्, प्राइभेटमा पनि हुन सक्छ, सरकारीमा हुन सक्छ, अरू छन् कि छैनन्, त्यस्ता निकायहरू अहिले छैनन्। नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन, उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो, केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको दुईटा प्रयोगशालाबाट त्यो सम्भव छैन।
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
7: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
8: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता, कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आज, जबकि क्वेशन भोइस के हो त भन्दा त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्ड ओभर गरेर त्यसले कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
9: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देख्छ अहिले। दफा पाँच नमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौ कि छैनौ, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने भयो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्, काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग भयो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
10: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
11: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नुभएको छ नेपाल बार एसोसिएसनको तर्फबाट विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गर्दै पनि राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
10: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
11: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन, जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
10: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ, डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध गर्छु।
12: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर, केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस्, राम्रैसँग ढङ्गले चलोस् भनेर जुन
13: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ
12: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो अन्य निकायमा हुँदैन भए चाहिँ होइन है हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ पठाउने त त्यही पुलिस त हो नि पर अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त एउटा स्पेसिफाई गरौँ अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चिज तोक्नुपर्छ भन्ने त्यो पनि तोकौँ
13: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु
14: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन अहिले यो ऐन भन्यो के भने हामी क्लियरले के बुझ्नुपर्छ यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो त्यसपछि हामी थप्दै जाने थप्नेमा त हामीले धेरै कुरा थप्नु छ डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन् हाम्रो इन्टरनेसनल प्र्याक्टिसले नै कि हाम्रो घाटी हेरेर हात मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ त्यो मैले पनि मान्छु के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन् त्यो भएर त्यो पोइन्ट एउटा थप्नै पर्यो अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बज्दा त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
13: हेमन्त मल्लजीको थोरै कुरा सुनौ नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के भन्थ्यो केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ त्यसो भने कुमलटारमा पनि प्रयोगशाला छ नेपाल प्रहरीको पनि प्रयोगशाला छ डाक्टर रुणा तपाईँको नजिक हुनुहुन्छ उहाँ पनि अब प्रयोगशाला भयो खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खोल्दैन नि त त्यो जहिले पनि खोल्छ त्यो त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो पनि खोलिसकेको छ डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
15: सञ्चालन
13: हो रेगुलेट किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि उनीहरू हामीले ट्रेन गर्छौँ फिल्डमा जान्छन् फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
15: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ
16: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला फिङ्गरप्रिन्टको लागि अर्को हुन सक्ला होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन सो त्यो सबमा फोकस त्यसपछि यहाँको जनशक्ति अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ हिस्टोपेथोलोजी पढाएका छौँ हामी फोरेन्सिक विज्ञ चाहिँ होइन आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न कुनै पनि ल्याबले स्याम्पल लिँदैन एनपिएचएलले लिइरहेको छ हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यसो टिस्यू चिन्ने सम्बन्ध चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सस्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनए को कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ। फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने, तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि, त ऐनले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइरह्यो।
15: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू।
17: आज यस एकदम एउटा इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
15: सभापतिज्यू यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
17: विज्ञकै टेबल थ्रुबाट बृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेजको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
18: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन, कृति ल्याप लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ, र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफगार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू, विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा म हुन्छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएस र आईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आइएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रुल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत, नेसनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन, अथवा त्यो कुरालाई महत्व दिएन, अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडिदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोल मोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ, त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स, मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081मा गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दागर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
1: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
2: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
1: नमस्कार।
2: संसद तपाईका आवाज तपाईका
19: सर्वाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाउ
1: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ रूप राइडर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
4: ओ मेज्यू नमस्कार है
5: नमस्कार नमस्कार मेज्यू नमस्कार
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
5: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू म त बिहेमा आउँदिन होला
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
4: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
4: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
5: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोभाइडर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है

0: नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
0: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बिस्ली पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा।
3: सम्पर्क मोबाइल 9741031429।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843062616 र 9810323354।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
1: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
0: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
1: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
2: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741 0130 429।
7: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843 62 86 16 र 9810 32 37 54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल

0: दि सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, युपीभीसी एन्ड एलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादी अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।